0: नाथ मन्दिर,
1: गुरुकुल,
0: चैत्य गुम्बा
1: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
0: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
1: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: ओम जय जगदीश हरे।
3: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
4: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा विद्युतीय राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
3: ए हो र, ल त्यसो भए म ढुक्क भए ल।
5: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एक हा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
3: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460 54635, 98464 43853।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: तपाईको दैनिक राशिफल रेडियो सफलता 103.4 मेगाहर्ट्जमा हरेक दिन बिहान 5:45 बजे सफलतामा राशिफल
3: प्रत्येक दिनको पञ्चाङ्ग राशिफल शुभ साइत शुभ लाभ अमृत बेला र राहुकाल समयको जानकारी म युवा ज्योतिषी हरिपन्तको साथमा।

0: नमस्कार, शुभ भरबात। जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम सफलतामा राशिफल लिएर म ज्योतिषी हरिपन्त उपस्थित भइसकेको छु। कार्यक्रम शुरू गरौं आजको पञ्चाङ्गबाट। आज मिति 2083 साल आश्विन महिनाको 1 गते बिहिबार, ईस्वी सम्वत सेप्टेम्बर 17 तारीक सन् 2026, श्री साके 1948, नेपाल सम्वत 1146, रौद्र नामको सम्वत सरह। सूर्य पृथ्वीको दक्षिण गोलार्धमा छन्। वर्षा ऋतु चलिरहेको छ। चन्द्रमान अनुसार भाद्र पद शुक्ल पक्ष चलिएको छ। आज भाद्र पद शुक्ल पक्षको षष्ठी तिथि बिहानमा 10:26 त्यसपछि सप्तमी तिथि लाग्नेछ। नक्षत्रमा अनुराधा साँझमा 8:43 त्यसपछि ज्येष्ठ नक्षत्र लाग्नेछ। विष्कुम्भ योगमा विष्कुम्भ 22:35 त्यसपछि तृतीय योग लाग्नेछ। करोडमा गएर अहोरात्र रहनेछ। आनन्दादि योगमा आज आनन्द योग रहनेछ। सूर्य कन्या राशिमा चन्द्रमा वृश्चिक राशिमा रहनेछन्। आजको दिनमान 30:37 अर्थात 12:19 रहनेछ। आज सूर्योदय काठमाडौँ केन्द्रबिन्दुमा रहे बिहानमा 5:50 रावण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठिक 6:05 हुनेछ। यसै गरी चन्द्रमा उदाउने समय रातिमा 11:35 रहेको छ भने चन्द्रमा अस्ताउने समय भोलि बिहानमा 9:51 रहेको छ। आज विश्वकर्मा पूजा गर्ने दिन, वास्तु दिवस र विश्व बिरामी सुरक्षा दिवस रहेको छ। पञ्चाङ्ग बारेको जानकारी सँगै अब लागू आजको राशिफलतर्फ। राशिफलको शुरूमा मेष राशि। मेष राशिले व्यक्तिहरूको लागि आज चन्द्रमाको प्रभावले मानसिक दृढता बन्नेछ। कार्यक्षेत्रमा चुनौतीपूर्ण जिम्मेवारी सम्हाल्ने अवसर आउनेछ। प्रतिस्पर्धी गतिविधिमा आफ्नो क्षमता देखाउन सक्नुहुनेछ। आर्थिक कारोबारमा पुरानो समस्या समाधान हुनेछ। साथी अथवा सहकर्मीको सहयोगले जटिल काम सहज बन्नेछ। परिवारमा केही विषयमा छलफल आवश्यक हुनेछ। यात्रामा समय र साधनको उचित व्यवस्थापन गर्नुहोला। आज हतारमा गरिने निर्णयबाट जोगिन आवश्यक रहेको छ। अब दोस्रो राशि, वृष राशि। वृष राशि व्यक्तिहरूको लागि आज साझेदारी र सहकार्यका काममा राम्रो प्रगति हुनेछ। व्यापारमा नयाँ ग्राहक र सहयोगीसँग सम्बन्ध जोडिनेछ। दाम्पत्य जीवनमा आत्मीयता बनेछ। महत्वपूर्ण भेटघाटबाट फाइदा लिन सक्नुहुनेछ। आर्थिक पक्षमा सुधार आउनेछ। सामाजिक सम्पर्कबाट नयाँ अवसर प्राप्त हुनेछ। व्यापार व्यवसाय विस्तार गर्ने योजना अघि बढाउन सक्नुहुनेछ। आफ्नो कुरा राख्दा अरूको भावनालाई समेत ख्याल गर्न आवश्यक छ। अब तेस्रो राशि, मिथुन राशि। मिथुन राशि व्यक्तिको लागि आज कामको जिम्मेवारी बढे पनि त्यसलाई पूरा गर्ने क्षमता रहनेछ। कार्यालयमा प्रतिस्पर्धात्मक वातावरण बढ्न सक्छ। आफ्नो कार्यशैलीबाट वरिष्ठको विश्वास जित्न सक्नुहुनेछ। पुरानो ऋण र लेनदेन मिलाउने मौका आज मिल्नेछ। स्वास्थ्यमा सामान्य सुधार देखिनेछ। नियमित खानपान र पर्याप्त आराममा ध्यान दिन आवश्यक छ। विरोधी पक्षका गतिविधि कमजोर हुनेछन्। निरन्तर प्रयासले अपेक्षित नतिजा प्राप्त गर्न सकिने देखिएको छ। अब चौथो राशि, कर्कट राशि। कर्कट राशि व्यक्तिहरूको लागि आज अध्ययन, ज्ञान र सृजनात्मक काममा रुचि बढ्नेछ। विद्यार्थीले मेहनतको राम्रो परिणाम आउनेछ। सन्तानसँग सम्बन्धित विषयले खुसी दिनेछ। प्रेम सम्बन्धमा मधुरता थपिनेछ। नयाँ योजना कार्यान्वयन गर्न उत्साह बढ्नेछ। मनोरञ्जनका क्रममा खर्च बढ्न सक्छ। लगानी गर्नु अघि जोखिमको मूल्याङ्कन गर्न उचित हुनेछ। आफ्नो प्रतिभालाई सही ठाउँमा प्रयोग गर्न सकेमा उपलब्धि हासिल हुने ग्रहगोचर रहेको छ। अब पाँचौं राशि, सिंह राशि। सिंह राशि व्यक्तिहरूको लागि आज घर परिवारका विषयमा बढी समय दिनुपर्नेछ। घरको मर्मसम्हार र आवश्यक सामग्री खरिद गर्ने योजना बनाउन सक्नुहुनेछ। आमाबाट सहयोग प्राप्त हुनेछ। सम्पत्ति सम्बन्धी छलफल अघि बढ्ने सम्भावना रहनेछ। कामको व्यस्तताले मानसिक दबाव बन्नेछ। परिवारका सदस्यसँग खुलेर कुरा गर्दा समस्या समाधान हुनेछ। सवारी चलाउँदा सावधानी हुनुहोला। घरको वातावरण शान्त राख्न सकारात्मक भूमिका खेल्न आवश्यक छ। अब छैटौं राशि, कन्या राशि। कन्या राशि व्यक्तिहरूको लागि आज सम्पर्क र संचारसँग जोडिएका काममा सफलता मिल्नेछ। छोटो दूरीको यात्राले नयाँ अवसर सिर्जना गर्नेछ। भाइ बहिनी अथवा नजिकका व्यक्तिबाट सहयोग प्राप्त हुनेछ। लेखन, पत्रकारिता तथा बोल्ने क्षेत्रमा सक्रिय व्यक्तिका लागि समय उपयुक्त रहेको छ। व्यापारमा नयाँ सम्पर्क विस्तार हुनेछ। आफ्नो विचार प्रस्तुत गर्ने अवसर मिल्नेछ। मेहनत अनुसार उपलब्धि हात लाग्नेछ। नयाँ जिम्मेवारी स्वीकार गर्दा आत्मविश्वास बढ्ने देखिएको छ। अब सातौं राशि, तुला राशि। तुला राशि व्यक्तिहरूको लागि आज आर्थिक पक्षलाई व्यवस्थित गर्ने अवसर प्राप्त हुनेछ। रोकिएका रकम हात पार्न सकिनेछ। परिवारको आवश्यकतामा खर्च भए पनि त्यसलाई व्यवस्थापन गर्न सक्नुहुनेछ। परिवारमा कारोबार बढ्न सक्ने सम्भावना रहनेछ। बोलीको प्रभावले महत्वपूर्ण काममा सहयोग पुर्याउनेछ।
1: बचत योजना तर्फ ध्यान दिँदा निकै राम्रो हुनेछ। मूल्यवान वस्तु सुरक्षित राख्नुहोला। आफन्तसँगको सम्बन्धमा आत्मीयता बढ्ने देखिन्छ। आज जे काम गर्दै हुनुहुन्छ सफलतापूर्वक सम्पन्न गर्न सक्नुहुनेछ। अब आठौं राशि वृश्चिक राशि। वृश्चिक राशिमा व्यक्तिको लागि आज चन्द्रमा आफ्नै राशिमा रहेका छन्, जसको प्रभावले आत्मबल बलियो बन्नेछ। व्यक्तिगत योजनालाई अघि बढाउने ऊर्जा प्राप्त हुनेछ। काममा आफ्नो निर्णय क्षमताको प्रशंसा हुनेछ। नयाँ जिम्मेवारी सम्हाल्ने अवसर आउनेछ। आर्थिक स्थिति क्रमशः मजबुत बन्नेछ। प्रियजनबाट उत्साह र सहयोग प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा सक्रियता बन्नेछ। आफ्नो लक्ष्यमा केन्द्रित रहँदा राम्रो परिणाम प्राप्त गर्न सक्नुहुनेछ। अब नवौ राशि धनुराशि। धनुराशि व्यक्तिहरूको लागि आज खर्च तथा टाढाको कामले व्यस्तता बढाउनेछ। वैदेशिक सम्पर्कबाट नयाँ जानकारी प्राप्त हुनेछ। यात्रामा समय बढी लाग्न सक्छ। स्वास्थ्यमा थकान महसुस भए पनि विश्राम गर्न आवश्यक छ। आर्थिक कारोबार गर्दा पर्याप्त सावधानी अप्नाउनुहोला। अरूको जिम्मेवारी आफ्नो काँधमा लिँदा दबाव बढ्न सक्छ। एकान्तमा बसेर आगामी कार्ययोजना बनाउन आवश्यक हुनेछ। धार्मिक तथा आध्यात्मिक अभ्यासले मानसिक सन्तुलन कायम राख्न सहयोग पुर्याउनेछ। अब दशौं राशि मकर राशि। मकर राशि व्यक्तिहरूको लागि आज आमदानी बढाउने नयाँ सम्भावना देखिनेछ। पुराना मित्र तथा व्यावसायिक सम्पर्कबाट लाभदायक प्रस्ताव आउन सक्छ। व्यापार विस्तारका लागि उपयुक्त वातावरण रहनेछ। साथीभाइको सहयोगले महत्वपूर्ण काम सफल हुनेछ। सामाजिक प्रतिष्ठा बढ्नेछ। लामो समयदेखि प्रतीक्षा गरेको आर्थिक परिणाम हात पर्नेछ। नयाँ समूहसँग सहकार्य गर्ने अवसर मिल्नेछ। योजनाबद्ध ढंगले अघि बढ्दा मेहनतको राम्रो प्रतिफल प्राप्त हुने ग्रह गोचर रहेको छ। अब एघारौं राशि कुम्भ राशि। कुम्भ राशि व्यक्तिहरूको लागि आज कर्म क्षेत्रमा विशेष सक्रियता देखाउन सक्नुहुनेछ। उच्च अधिकारी अथवा प्रभावशाली व्यक्तिबाट प्रशंसा प्राप्त हुनेछ। जिम्मेवारी थपिए पनि काम पूरा गर्न सक्नुहुनेछ। व्यवसायमा नयाँ योजना शुरू गर्ने वातावरण बन्नेछ। सार्वजनिक गतिविधिमा सहभागी हुने अवसर पाउनुहुनेछ। आएको नयाँ माध्यम खोज्ने प्रयास सफल हुनेछ। कामको प्राथमिकता निर्धारण गरेर अघि बढ्दा निकै राम्रो हुनेछ। व्यावसायिक निर्णयमा व्यावहारिक दृष्टिकोण अप्नाउन आवश्यक रहेको छ। राशिफलको अन्त्यमा मीन राशि। मीन राशि व्यक्तिहरूको लागि आज भाग्यले साथ दिनेछ। धार्मिक शैक्षिक तथा आध्यात्मिक विषयमा रुचि बढ्नेछ। गुरूजनको सुझावबाट महत्वपूर्ण काममा लाभ मिल्नेछ। लामो यात्रा अथवा टाढाको स्थानसँग जोडिएका काम अघि बढ्न सक्नेछ। अध्ययनमा एकाग्रता बढ्नेछ। रुकिएका कागजी प्रक्रिया पूरा हुने सम्भावना रहनेछ। नयाँ अनुभवले सोच्ने शैलीमा सकारात्मक परिवर्तन ल्याइदिनेछ। आज प्राप्त हुने अवसरलाई भविष्यको योजनासँग जोडेर अघि बढ्दा निकै राम्रो हुनेछ। राशिफलबारे जानकारी सँगै बेलाको आजको साहित्यिक यात्राका लागि महत्वपूर्ण हुनेछ। सूर्य कन्या राशिमा चन्द्रमा वृश्चिक राशिमा रहनेछन्, त्यसैले उत्तर र पश्चिम बाहेक अन्य दिशाको यात्रा आज नगर्दा राम्रो हुनेछ। आज बिहिबार परेकाले दक्षिणतर्फको यात्रा गर्दै नगर्नुहोला। आज पूर्व र दक्षिणतर्फको यात्रा तपाईँलाई बाध्यतावश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर आजको शुभ बेला पारेर यात्राको थालनी गर्दा राम्रो हुनेछ। धार्मिक उपायमा अमला सखर गुरु अथवा दही खाएर आजको शुभ बेला पारेर यात्राको थालनी गर्न सक्नुहुनेछ। यस्तै अर्को धार्मिक उपायमा घर नजिकै रहेको शिवालय देवालय एवं देवी देवताका मन्दिरलाई दाहिना पारेर परिक्रमा गरी आजको शुभ बेला पारेर यात्राको थालनी गर्नुभएमा तपाईँलाई यात्रा दोष लाग्ने छैन। यात्रा सफलतापूर्वक सम्पन्न हुनेछ। अब आजको शुभ लाभ अमृत बेला छ। शुभ लाभादी बेला बिहानमा 5:40 7:20 शुभ बेला रहनेछ। शुभ बेलामा यात्रा र नयाँ कामको शुभारम्भ गर्दा राम्रो हुनेछ। बिहानमा 7:20 8:53 रोग बेला रहनेछ। बिहानमा 8:53 10:27 उद्वेग बेला रहनेछ। बिहानमा 10:27 12:00 चर बेला रहनेछ। मध्याहमा 12:00 दिनमा 1:34 समय लाभ बेला रहनेछ। लाभ बेलामा आर्थिक कारोबार गर्दा राम्रो हुनेछ। दिनमा 1:34 3:07 अमृत बेला रहनेछ। अमृत बेला सबैभन्दा राम्रो बेला भएकाले यस समयमा राम्रो काम महत्वपूर्ण काम यसअघि गर्न सकेका र थालेका काम सम्पन्न गर्दा राम्रो हुनेछ। दिनमा 3:07 4:40 काली बेला रहनेछ। काली बेला सबैभन्दा खराब बेला भएकाले यो समयमा कुनै पनि काम तथा कर्म यात्रा पनि नगर्दा राम्रो हुनेछ। दिनमा 4:40 6:14 समय फेरि शुभ बेला रहनेछ। शुभ लाभादी बेलाको रात्रितर्फ लागौं। साँझमा 6:14 7:41 रोग बेला रहनेछ। साँझमा 7:41 9:07 उद्वेग बेला रहनेछ। राति 9:07 10:34 चर बेला रहनेछ। राति 10:34 12:00 लाभ बेला रहनेछ। राति 12:00 1:27 अमृत बेला रहनेछ। राति 1:27 2:54 काल बेला रहनेछ। राति 2:54 4:20 शुभ बेला रहनेछ भने राति 4:20 भोलि बिहानमा 5:47 समय फेरि रोग बेला रहनेछ। यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ बेला राम्रो हुनेछ। लाभ बेला भन्दा अमृत बेला सबैभन्दा राम्रो हुनेछ। त्यसैले जे काम गर्दा पनि शुभ लाभ र अमृत बेला पार्नुहोला, काल बेला छल्नुहोला। अब अन्तिममा आजको राहुकाल अर्थ सबैभन्दा खराब समय दिनमा 1:30 3:00 समयको समय राहुकाल अर्थ सबैभन्दा खराब समय रहनेछ।
2: यो समय भित्र यत्र लेनदेन ठूलो लगानी नयाँ निर्णय महत्त्वपूर्ण कामको थालनी केही पनि नगर्नु होला।
0: हवस् त सफलतामा राशिफल आजलाई यति नै, भोलि पुनः भेट हुने नै छ। सूचना शिक्षा र मनोरञ्जनका लागि रेडियो सफलता 103.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार, शुभ दिन।
3: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
4: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
3: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छ्यु गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
4: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
3: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
5: क्षयरोगबाट बच्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
6: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
7: हामी सुरक्षित छौं, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
6: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
7: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
6: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
7: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
8: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 6 बजेको छ।

नमस्कार, जहाँ संचार त्यहाँ विकास। रेडियो सफलता 103.4 मेगाहर्जले तार पारेको बिहान 6 बजेको खबर संगालमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालको शुरूमा मुख्य खबरका शीर्षकहरू। आज विश्वकर्मा पूजा तथा वास्तु दिवस मनाइँदै 21 बुधे घोषणा पत्र जारी गर्दै गरबजोङ जलवायु परिवर्तन सम्मेलन सम्पन्न। हिमाली क्षेत्रमा जलवायु संकटको अध्ययनसँगै हिमताल र हिमनदीमा निगरानी बढाउनमा आज। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शव व्यवस्थापन गर्न मर्चरी हाउस हस्तान्तरण। पहिरोले चामे विश्वर सड़क खण्ड अवरूद्ध। राष्ट्रपतिले एकलौटी पास गरेको संविधान संशोधन बारेका नियम कार्यान्वयन नगर्न सर्वोच्चको आदेश। कांग्रेस महाधिवेशन रोक्ने निवेदन सर्वोच्चद्वारा दर्पित। प्रधानमन्त्री शाह र अमेरिकी कार्यवाहक राजदूत बोल्डिन बीच भेटवार्ता। र नेपाल र बंगलादेश बीच कीर्तिपुरमा ऐतिहासिक टी20 आई श्रृंखला हुने। आज असोज 1 गते देशभर विभिन्न यन्त्र औजार प्रविधि तथा सवारी साधनको पूजा आजा गरी भगवान विश्वकर्माको आराधना सहित विश्वकर्मा पूजा मनाइँदैछ। समुद्र मन्थनबाट उत्पत्ति भएको मानिने भगवान विश्वकर्माको जन्म आजका दिन भएको जनविश्वास रहेकाले यस दिनलाई विश्वकर्मा जयन्तीका रूपमा समेत मनाउने गरिन्छ। आजको दिन उद्योग कल कारखाना ग्यारेज वर्कसप तथा विभिन्न व्यापारिक प्रतिष्ठानहरूमा कार्यरत मजदूर कलाकार शिल्पकार र उद्यमीहरूले आफ्ना मेसिनरी सामान तथा औजारहरूको सफाई गरी विशेष पूजा गर्ने गर्दछन्। यस्तै नयाँ सवारी साधन खरिद गर्ने तथा भएका सवारी साधनलाई काठमाडौँको भद्रकाली दक्षिणकाली लगायतका देशभरका विभिन्न शक्तिपीठहरूमा लगेर पूजा गर्नेहरूको मन्दिर परिसरमा बिहानैदेखि उल्लेखनीय भीड लाग्ने गर्दछ। धार्मिक मान्यता अनुसार महादेवले ब्रह्मा र विष्णुलाई क्रमश सृष्टिको सिर्जना र पालनको भिन्न भिन्न जिम्मेवारी दिनुभएको थियो। सृष्टिको सिर्जना गर्ने आफ्नो कार्यभार सम्पन्न गर्न ब्रह्माले आफ्नो वंशज देव शिल्पी विश्वकर्मालाई आदेश दिनुभएको थियो। विश्वकर्मालाई विश्वकै पहिलो इन्जिनियर तथा वास्तुकार मानिन्छ। उहाँले पातल मध्यलोक र स्वर्गलोक गरी तीनै लोकको निर्माण गरेको पौराणिक कथन रहेको छ। उहाँका अनुपम कृतिहरूमध्ये सत्ययुगमा स्वर्गलोक, तेत्रायुगमा लंकार, द्वापर युगमा द्वारिका र कलियुग युगमा जगन्नाथ मन्दिरको विशाल मूर्ति निर्माण प्रमुख मानिन्छ। कृष्णको द्वारिका, पाण्डवको मयसभा र देवताको हात हतियार समेत उहाँले नै निर्माण गरेको धार्मिक विश्वास रहिआएको छ। भगवान विश्वकर्माको महिमा ऋग्वेदका 11 ऋचामा समेत वर्णन गरिएको छ, जसको सम्पूर्ण सृष्टि र कर्म सृजनासँग जोड़िएको छ। ती सबैको मूल नै विश्वकर्मा हुन्। मानव जीवन सञ्चालन गर्ने प्रत्येक सृजनात्मक कर्म विश्वकर्मासँग जोड़िने भएकाले उहाँको आराधना गर्दा प्राकृतिक ऊर्जा प्राप्त हुने र कार्यक्षेत्रमा आइपर्ने सम्पूर्ण बाधा अर्चनाहरू हट्ने विश्वास गरिन्छ। आजको दिनमा पूजा गर्नाले व्यक्तिमा शिव दक्षता र विद्वताको गुण विकास हुने धार्मिक मान्यता रहिआएको छ। द्वापर युगमा राक्षसहरूले भगवान कृष्णलाई दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा एकै रातमा भेदद्वारका निर्माण गरी लुकाएको कथा पाइन्छ। प्राचीन भारतवर्षका चार दिशाका रक्षक देवता मध्ये द्वारिकालाई पश्चिम दिशाको रक्षक देवता मानिन्छ। उहाँले बनाएको भेदद्वारका हाल भारतको गुजरात राज्य स्थित समुद्रको बीचमा अवस्थित रहेको विश्वास गरिन्छ। पौराणिक कथा अनुसार प्राचीन समयमा वाराणसीमा धार्मिक आचरण भएका एक कुशल रथकार दम्पति बस्थे। अत्याधिक परिश्रम गरे पनि खाना पुग्नु बाहेक कुनै सम्पत्ति जोड्न नसकेका र सन्तान बिन्ती दम्पति चिन्तित थिए। छिमेकी ब्राह्मणको सल्लाह मम्जी उनीहरूलाई औंसी तिथिमा भगवान विश्वकर्माको निष्ठापूर्वक पूजा आराधना गरेपछि धन धान्य र पुत्र रत्न प्राप्त गरी सुखी जीवन बिताउन पाएका थिए। यसै

सम्मेलनले हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन माग गरेको छ। सम्मेलनले विपदपछि उद्धार केन्द्रित प्रणालीलाई अबदेखि विपद आउनु अघि जोखिम न्यूनीकरण र पूर्व कार्य केन्द्रित प्रणालीमा रूपान्तरण गर्नुपर्नेमा जोड़ दिएको छ। सम्मेलनपछि जारी घोषणा पत्रमा भनिएको छ, प्रत्येक स्थानीय तहमा जलवायु तथा बहु विपद जोखिमको वैज्ञानिक अध्ययन गर्न भौगोलिक सूचना आदान प्रदान जोखिम नक्साङ्कन तथा जोखिम अभिलेखीकरणलाई संस्थागत गर्न जोड़ दिइन्छ। साथै अन्तर सरकार समन्वय मार्फत भौगोलिक सूचनामा आधारित अध्यावधिक बहु सूचना प्रणाली विकास गर्न पनि सुझाइएको छ। सड़क पुल खानेपानी सिंचाई विद्यालय तथा अन्य शैक्षिक संस्था स्वास्थ्य संस्था पर्यटन पूर्वाधार र सार्वजनिक संरचनाको डिजाइन तथा निर्माण गर्दा जलवायु उत्तानशील पूर्वाधार निर्माण गर्नुपर्ने घोषणा पत्रमा उल्लेख छ। त्यस्तै अनुकूलनमुखी जलवायु वित्तको माग गर्दै स्थानीय तहमा जोखिम आवश्यकता र जैवताको आधारमा परिचालन गर्न सकिने गरी स्थानीय जलवायु कोष स्थापना र सञ्चालन गर्नुपर्नेमा सम्मेलनले जोड़ दिएको छ। संघ प्रदेश स्थानीय तहमा जलवायु बजेटको वर्गीकरण ट्र्याकिङ सार्वजनिक सूचना तथा परिणाम मापनलाई थप व्यवस्थित र पारदर्शी बनाउनु पनि माग गरिएको छ। आयोजक गाउँपालिकाका अध्यक्ष मोहनसेन लालचन्दले जलवायु परिवर्तनको कारण हुने भौतिक क्षतिसँगै जीवन संस्कृति परम्परा पहिचान वन तथा जैविक विविधता मानसिक स्वास्थ्य सामाजिक सम्बन्ध तथा अन्य गैर आर्थिक क्षतिलाई फल्ने समेत हानि तथा क्षतिको अभिन्न पक्षका रूपमा स्वीकार गरिनुपर्ने बताउनुभयो। जलवायु नीति योजना बजेट र निर्णय प्रक्रियामा महिला आदिवासी जनजाति दलित बालबालिका ज्येष्ठ नागरिक अपाङ्गता भएका व्यक्ति युवा कृषक पशुपालक तथा अन्य जोखिममा रहेका समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता पनि घोषणा पत्रमा व्यक्त गरिएको छ। स्थानीय जलवायु सूचना प्रणाली स्थापना गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वैज्ञानिक संस्थासँग सहकार्य गर्ने र स्थानीय तहबीच असल र सफल अभ्यास प्रविधि अनुभव र सिकाइ आदान प्रदानका लागि राष्ट्रिय स्थानीय जलवायु ज्ञान संचाल स्थापना गर्ने निर्णय समेत गरेको छ। जलवायु परिवर्तन तथा विपद जोखिम न्यूनीकरणका क्षेत्रमा संघ प्रदेश स्थानीय तहबीच स्पष्ट भूमिका जिम्मेवारी स्रोत तथा समन्वय सुनिश्चित गर्दै जलवायु सम्बन्धी कानून निर्माण गर्ने नेपाल सरकारलाई आग्रह गरिएको छ। विश्वव्यापी तापक्रम वृद्धिलाई 1.5 डिग्रीमा सीमित राख्ने लक्ष्यप्रति थप गम्भीर तत्काल कार्यान्वयनमुखी प्रतिबद्धता जनाउन पनि सम्मेलनमा आह्वान गरिएको छ। तथ्यमा आधारित विपद जोखिम आकलन तथा जोखिम नक्साङ्कन गरी अति जोखिमयुक्त क्षेत्रमा नेपाल सरकारले, मध्यम जोखिम क्षेत्रमा प्रदेश सरकारले र कम जोखिमयुक्त क्षेत्रमा स्थानीय सरकारले काम गर्ने गरी आवश्यक कानून तथा अन्य व्यवस्था गरी जिम्मेवारी र स्वसाधन बाँडफाँड गर्नुपर्ने घोषणापत्रमा उल्लेख छ। संघीय सरकार र प्रदेश सरकारसँग समन्वय गरी नेपालका सम्पूर्ण स्थानीय तहलाई समेटेर प्रत्येक वर्षमा जलवायु परिवर्तन सम्मेलन आयोजना गरी यसको निरन्तरता दिने निर्णय समेत गरिएको छ। सम्मेलनमा सहभागी अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना क्याप्रका प्रमुख डाक्टर रविन कडेरियाले मुस्ताङको सम्मेलनले जलवायु परिवर्तनका मुद्दामा स्थानीय तहलाई बढ़ी जिम्मेवार बनाएको बताउनुभयो। उहाँका अनुसार जलवायु परिवर्तनको असरबारे सबैलाई जानकारी भए पनि यसको प्रभाव कुन तहमा कति परेको छ भन्ने मापन गर्ने स्वसाधन स्थानीय तहसँग छैन। जलवायु परिवर्तनको असर कुन तहसम्मको छ भन्ने मापन गर्न स्थानीय तहसँग कुनै स्वसाधन छैन। कडेरियाले भन्नुभयो, अब स्थानीय तहले जलवायु परिवर्तनको असर विरूद्ध केही न केही काम गर्नुपर्छ रहेछ भन्ने हालैको रसुवा भोटेको सिको बाढ़ीले पनि सिकाएको छ। जलवायु परिवर्तनले हिमाली क्षेत्रमा निम्ति आएको संकट सामान्य नभएकाले त्यसको असरबारे चैतना फैलाउन र विश्व सामु जानकारी दिन मुस्ताङको गर्भजोङ गाउँपालिकाले देशभरका स्थानीय तहलाई डाकेर गर्भजोङ जलवायु परिवर्तन सम्मेलन आयोजना गरेको हो। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराको सब गृह मर्चरीको सब भण्डारण क्षमता 72 जनाको छ। गत 10 भदौको भोटेकोशी बाढ़ीमा परि मृत्यु भएकाहरूमध्ये 102 जनाको सब पोखरा ल्याइयो। तीमध्ये 9 सब मणिपाल शिक्षण अस्पताल लगिएकोमा बाँकी सबै सब पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमै राखिएको थियो। क्षमताभन्दा बढ़ी सब भण्डारण गर्दा अस्पताल क्षेत्र नै दुर्गन्धित बन्न पुग्यो। प्रतिष्ठानको सब गृहमा 72 फ्रिजको क्षमता रहेको छ। हालैको बाढ़ीका कारण गोर्खा धादिङ तनहुँ र डम्बरपुरबाट संकलन गरी ल्याइएका 102 सबहरू पोखरा ल्याइएपछि सब गृहमा अत्याधिक चाप बढ़ेको थियो। क्षमताभन्दा बढ़ी सब भएपछि साना बालबालिका र टुक्रा टुक्रा परेका सबहरू मिलाएर व्यवस्थापन गर्नु परेको अस्पतालका चिकित्सक मदन बरालले बताउनुभयो। सबगृहमा सबहरू नहटाएपछि वैकल्पिक व्यवस्थाका लागि जिल्ला प्रशासन कार्यालय कास्कीमा लामो समयदेखि रहेको कन्टेनर ल्याई कोल्ड रूम भित्र विशेष कन्टेनर राखी तापक्रम मिलाएर थप 25 सबहरू स्थानान्तरण गरिएको थियो। सब व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालयबाट लगिएको कन्टेनरलाई प्रोटेबल मर्चरी हाउसलाई 12,65,000 रूपियाँ लगातमा मरमत गरी अस्पताल प्रशासनलाई बुधबार बुझाएको छ। नेपाल उद्योग वाणिज्य महासंघ अनि
पहलमा त्यहाँका विभिन्न उद्योग वाणिज्य संघ एवं विभिन्न संघ संस्थाको आर्थिक सहयोगमा

0: मरमत गरिएको हो। महासंघ गण्डकीका कार्यवाहक अध्यक्ष सूर्य भुजेलले बुधबार एक समारोह बीच प्रमुख जिल्लाधिकारी कुमान सिंह गुरूङको रोहबरमा उक्त मोर्चरी हाउस अस्पताल प्रशासनलाई हस्तान्तरण गर्नुभयो। विश्व राख्न सक्ने क्षमता रहेको उक्त मोर्चरी हाउस प्रदेशका कुनै पनि जिल्लामा घटना घटेको खण्डमा ती स्थानमा लगेर सब व्यवस्थापन गर्न सकिने उहाँले बताउनुभयो। उक्त कन्टेनरमा मरमतमा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी, पर्वत उद्योग वाणिज्य संघ शुक्ला गण्डकी, नगर उद्योग वाणिज्य संघ, नागरिक परोपकार समन्वय संस्था कास्की, अन्तर्राष्ट्रिय नेपाल युवा उद्यमी महासंघ गण्डकी, एनवाईएफ पोखरा, होटेलियर्स क्लब पोखरा, सामुदायिक परिसेवा केन्द्रहरूको सहयोग रहेको छ। कार्यक्रममा प्रमुख जिल्लाधिकारी कुमान सिंह गुरूङले प्राकृतिक विपद तथा भौतिक रूपमा हुने दुर्घटनामा धेरैको संख्यामा दुःखद मृत्यु भएको खण्डमा उक्त कन्टेनरले राहत मिल्ने बताउनुभयो। विभिन्न संघ संस्थाको सहयोगमा मरमत गरी संचालनमा ल्याइएको उक्त कन्टेनर त्यहाँ स्थानमा पनि लैजान सकिनेछ। नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका कार्यवाहक अध्यक्ष सूर्य भुजेलले 72 जिल्लाको गोर्खा भूकम्प, पोखरामा यति एयरलाइन्सका जहाज दुर्घटना, भोटेकसी बाढ़ीमा मृत्यु भएका मानिसको शवहरू राख्ने ठाउँ अभाव झेल्दै आएको स्मरण गराउँदै हाल राखिएको मर्चरी हाउसले केही मात्रामा राहत मिल्ने बताउनुभयो। रसुवा बारीमा परेका मध्ये पोखरा ल्याएका सम्बन्धे केही शनाखत भई परिवार तथा आफन्तले बुझे पनि 21 शव पोखरा 16 जौबारी क्षेत्रमा जंगलमा गाडेर व्यवस्थापन गरिएको छ। पोखरा उद्योग वाणिज्य संघले वर्षेनी आयोजना गर्दै आइरहेको औद्योगिक व्यापार मेलाले यो वर्ष पनि निरन्तरता दिने भएको छ। संघको बुधबार बसेको दोस्रो कार्य समिति बैठकले अध्यक्ष शोभा गौतमलाई नै मेला कार्य सम्पादन समितिको संयोजकको जिम्मेवारी सुम्पने निर्णय गरेको हो। संघका महासचिव सुदीप प्रधानका अनुसार मेलाको मिति भने वस्तुगत संघ तथा साझेदारहरूसँगको बैठकपछि तय गरिनेछ। संघकी वरी अध्यक्ष गौतमको अवस्थामा बसेको बैठकले सदस्य तथा गैर सदस्य उद्योगी व्यवसायमाथि आइपर्ने समस्या समाधानको पहल गर्ने हेल्प डेस्क संयोजकको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष दिनेश चन्द्रवास्त्रले सुम्पिएको छ। यस्तै प्रशासन तथा सदस्यता उपसमितिको जिम्मेवारी महासचिव प्रधानङ्ग, आर्थिक प्रशासन उपसमितिको जिम्मेवारी कोषाध्यक्ष देवेन सन प्रजु र वस्तुगत संघ संस्था समन्वय उपसमितिका संयोजक जिम्मेवारी लक्ष्मी प्रसाद अधिकारीलाई सुम्पिएको छ। तेस्रो संस्करणको पुम्दी बुम्दी खुल्ला प्रतियोगिता दौड़ प्रतियोगिता सफल पार्न जनप्रतिनिधि, विभिन्न संघ संस्था, विद्यालय, युवा क्लब, टोल विकास संस्था, व्यवसाय तथा स्थानीय सरकारवाला एकजुट भएका छन्। पुम्दी बुम्दी क्षेत्रको फेल पर्यटन प्रबन्धन गर्ने उद्देश्यले पोखरा क्लिक र पोखरा प्रबन्धन केन्द्रको आयोजनामा 24 असोजमा उक्त दौड़ हुँदैछ। पुम्दी बुम्दीको पर्यटन, खेल पर्यटन तथा स्थानीय क्षेत्रको समग्र प्रबन्धनसँगै जोड़िएको प्रतियोगितालाई सफल बनाउन आवश्यक सहयोग, स्वयंसेवक परिचालन, धावक सहभागिता, स्वास्थ्य सेवा, खानेपानी तथा बाटोमा स्वागत सत्कार लगायतका व्यवस्थापनमा स्थानीय तहबाट पूर्ण सहयोग गर्ने प्रतिबद्धता सरकारवालाले व्यक्त गरेका हुन्। उनीहरूले पुम्दी भूमदीको इज्जत, प्रतिष्ठा र पहिचानसँग जोड़िएको कार्यक्रम भएकाले सफल पार्न जोड़ दिएका छन्। पोखरा 22 का अध्यक्ष हिमालाल बरालले वडा तहबाट गर्दै आएको सहयोगलाई यस वर्ष पनि निरन्तरता दिने बताउनुभयो। उहाँले प्रतियोगिता पुम्दी भूमदीको पहिचानलाई विश्वासामु पुरानो महत्वपूर्ण माध्यम बन्दै गएको उल्लेख गर्दै यसलाई निरन्तरता दिनुपर्ने बताउनुभयो। बरालले पुम्दी भूमदी पदयात्रा तथा पर्यटनको दृष्टिले अत्यन्त सम्झनायुक्त क्षेत्र रहेको बताउँदै यस वर्ष राउन्ड फेवा, भ्यू फेवा, फूड ट्र्याक निर्माण कार्य अन्तिम चरणमा पुगेको बताउनुभयो। विश्व शान्ति स्तूपा समितिका सचिव दुर्गाबहादुर गुरूङले पुम्दी भूमदीको महत्व झन नसक्दा विगतमा गाउँबाट धेरै मानिस पलायन भएको बताउनुभयो। जापानी गुरूबाट प्रभावित भएर आफू गाउँ फर्किएको र हाल गाउँमै होमस्टे सञ्चालन गरिरहेको स्मरण गर्दै उहाँले स्थानीय क्षेत्रमा खेल तथा पर्यटन प्रबन्धन गर्ने कार्यक्रमलाई निरन्तरता प्रस्थान गर्नुपर्ने बताउनुभयो। कालाबाङ घडेरी बुद्ध पार्क समिति अध्यक्ष राज गुरूङले विगतका कमजोरीको समीक्षा गर्दै यस वर्ष व्यवस्थापनमा कुनै कमी हुन नदिने सुझाव दिनुभयो। उहाँले विशेष गरी स्वास्थ्य सेवा, खानेपानी तथा धावकका आधारभूत आवश्यकतामा विशेष ध्यान दिन आयोजकलाई आग्रह गर्नुभयो। होमस्टे महासंघका केन्द्रीय उपाध्यक्ष प्रकाश गुरूङले प्रतियोगिता सफल बनाउन आफूहरूले सक्दो सहयोग गरी प्रतिबद्धता व्यक्त गर्नुभयो। महासंघसँगै कालाबाङ सामुदायिक होमस्टे र भगवती प्राथमिक विद्यालयबाट समेत आवश्यक सहयोग उपलब्ध गराउने जनाइएको छ। पोखरा 22 स्वास्थ्य चौकीका इन्चार्ज विदुर रेग्मीले प्रतियोगिताका क्रममा आवश्यक पर्ने स्वास्थ्यकर्मी व्यवस्थापनका लागि स्वास्थ्य चौकीबाट सहयोग गर्ने बताउनुभयो। महेश्वरीमाविका शिक्षक महेश बरालले प्रतियोगितालाई आफूहरूले गाउँकै कार्यक्रमका रूपमा लिएको बताउँदै विद्यालयका तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ। प्रतियोगिता संयोजक दिननाथ परालको अध्यक्षतामा भएको छलफलमा पम्लीगढ़ विकास समितिका कार्यालय सचिव रूद्र पौडेल, शुक्रराज मावि, प्राचार्य नरनाथ पराल, वडा युवा परिषद पोखरा 22 का अध्यक्ष दिनेश पराल लगायतले बोलेका थिए। रेस डाइरेक्टर ओम गुरूङले यो दौड़ 8 किलोमिटर दूरीको हुने बताए। उनले प्राकृतिक सौन्दर्य र मनोरम दृश्यले धावक तथा दर्शकको लागि लोभ लाग्दो भन्ने बताएका छन्। हिमाली जिल्ला मनाङको लाइफलाइन रहेको चामे विस्तार सड़कमा पहिरो खस्ता सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ। नासो गाउँपालिका 3 खोत्रोमा ढुङ्गा सहित खसेको पहिरो हटाउन नसक्दा सवारी आवाजावत ठप्प भएको हो। सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पौडेलले बुधबार दिनभर पहिरो हटाउने प्रयास गर्दा पनि नसकेको जानकारी दिनुभयो। माथिबाट चट्टान बीच सड़कमा खसेकाले हटाउन सम्भव भएन। नेपाली सेना लगायतका सुरक्षाकर्मीको सहयोगमा विस्फोटक पदार्थ प्रयोग गरेर सड़क खुलाउने प्रयासमा छौं, उहाँले भन्नुभयो। डुम्रे बेसीसर चामे सड़क आयोजनाका इन्जिनियर नवीन विष्टले ड्रिलिङ गरेर सड़क खुलाउने काम भइरहेको अनि बताउनुभयो। अन्य ठाउँमा गएको पहिरो भने हटाइएको उहाँले बताउनु भएको छ। सुन्दै हुनुहुन्छ रेडियो सफलतामा खबर सँगालो। अब एकैछिन विश्रामको पालो।
1: ओइ त के रटोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ?
2: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचादी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचादीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
1: ए हो र, म पनि यस्तै गहना बनाउन आज दीप सुनचादी दुकान जान्छु नि।
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
2: सम्पर्क दीप सुनचादी दोकान, गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 98052121050, 98251 2714।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462899।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क नवविद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165536651। सम्झनुहोस् है, नवविद्या सदन स्टेसनरी, 0 किलोमिटर 5, पोखरा।
5: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबारमा।
6: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबार, मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98460201127।
5: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ। स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर, आउनुहोस्। कक्षा 12 को एग्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको 2 तला, फोन नम्बर 0161571430, 98560580443। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।
7: हरे कृष्ण गोविन्द हरे मुरारी, हे नाथ नारायण वासुदेव।
8: होइन, न अगाडि मूर्ति छ न त केही पूजाको सामग्री छ, त्यसै के को श्रीकृष्ण श्रीकृष्ण भनिरहेको नि।
9: अब राम्रा राम्रा देवताको मूर्ति पाउने त थाहै छैन, अनि यसै नभनेर के गर्नु त?
8: नेपाल आर्ट्स एन्ड मूर्ति कलामा जानु न, यसरी गोरबनाउनै पर्दैन नि।
10: हजुर, आफ्नै अर्डर बमोजिम विभिन्न देवी देवताको मूर्ति, नागको मूर्ति, बसाहा, शालिक, मन्दिरको गजुर लगायतका आकर्षक तथा कलात्मक मूर्ति होलसेल तथा खुद्रा मूल्यमा आवश्यक परे हामीलाई सम्झनुहोस्। सम्पर्क नेपाल आर्ट्स मूर्ति केन्द्र, पोखरा 2 नालामुख, कलाकार बाबुराम बस्ताकोटी, सम्पर्क नम्बर 98461775694, 98191424।
11: एकैछिनको विश्रामपछि खबर सङ्गालमा पुनः स्वागत छ। अब बाँकी समाचार। शरद ऋतु का लागि मनसाले हिमालयको आरोहण शुरू भएको छ। यो याममा आरोहणका लागि अनुमति लिएका विभिन्न देशका 466 जना आरोहीले गत मंगलबारदेखि आरोहण शुरू गरेका हुन्। 39 समूहमा 342 जना पुरूष र 124 जना महिला आधार शिविरबाट आरोहणका लागि प्रस्थान गरेका छन्। आधार शिविरमा लामा गुरूले पूजा गरेर आरोहणको साइत गरिएको आरोहीका सहयोगी विशबहादुर गुरूङले जानकारी दिनुभएको छ। आरोहीहरूले अबको एक दुईदेखि तीन साताभित्र आरोहण गरिसक्ने गुरूङको भनाइ छ। यो याममा नेपाल सरकारले मनसालु आरोहण गर्नेहरूबाट 21,24,48,000 रूपियाँ राजस्व आर्जन गरेको पर्यटन विभागले जनाएको छ। मनसालु आरोहण गर्ने आरोहीको यो संख्या अहिलेसम्मकै उच्च हो। साथै राजस्व पनि अहिलेसम्मकै धेरै छ। गोर्खाको चुम्नुर विकासपालिका एक सामा गाउँमा अवस्थित मनसालु सन् 1956 मे 9 आरोहण गर्न शुरू गरिएको थियो। समुद्री सतहबाट 8,163 मिटर अग्लो यो विश्वकै 8 अग्लो हिमाल रहेको हो। चिलिमे जलविद्युत आयोजनाको टनेलबाट थप 4 शव र 1 मानव अंग फेला परेको छ। नेपाली सेनाको अनुसार टनेलको ब्रेक थ्रु गरी अन्तिम किनारसम्म खोजी गर्ने क्रममा मंगलबार 4 शव र 1 मानव अंग फेला परेको हो। फेला परेका शव तथा मानव अंगलाई नेपाली सेनाको हेलिकप्टर मार्फत त्रिशुलीले ल्याइएको छ। यसअघि भदौ 15 गते पनि टनेलबाट 1 शव र 1 मानव अंग फेला परेको थियो। 22 मेगावाट क्षमताको चिलिमे जल विद्युत आयोजनामा गत भदौ 10 आएको बारीका बेला 6 कार्यरत रहेको अनुमान गरिएको थियो। बारीका बेला आयोजनाको साइट कार्यालयमा 71 जना कार्यरत रहेकोमा अधिकांश सुरक्षित स्थानतर्फ जान सफल भएका थिए। बारीपछि आयोजनाको टनेलमा फँसेका तथा सम्पर्कविहीन भएकाहरूको खोजीका लागि नेपाली सेना सहितका सुरक्षा निकायले उद्धार तथा खोजी अभियान सञ्चालन गर्दै आएका छन्। 6 फँसेकामा अझ 1 बाँकी रहेको खोजी कार्य जारी रहेको चिलिमी आयोजनाले जनाएको छ। नेपाली सेना, भारतीय सेना, सशस्त्र प्रहरी, चिलिमी जलविद्युत आयोजना, नेपाल विद्युत प्राधिकरण लगायतका सरकार निकायबाट खोजी कार्य जारी रहेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल, गणेश र सचिव मुकुन्द प्रसाद निरोला बीच वार्षिक कार्य सम्पादन करार सम्झौता भएको छ। सिंहदरबार स्थित पर्यटन मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा मन्त्री पौडेल र सचिव निरोला बीच कार्य सम्पादन सम्झौता भएको हो। मन्त्रालयका नीति कार्यक्रम तथा बजेटको प्रभावकारी तथा समन्वय समयबद्ध कार्यान्वयन, निर्धारित लक्ष्य हासिल गर्ने सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने तथा मन्त्रालयको कार्य सम्पादनलाई परिणाममुखी जवाबदेही बनाउने उद्देश्यले उक्त सम्झौता गरिएको हो। यस्तै सचिव निरोलासँग मन्त्रालय माताहतका महाशाखा तथा विभागका प्रमुख र मन्त्रालय माताहतका विभिन्न निकायका कार्यकारी प्रमुखले आफ्नो वार्षिक कार्य सम्पादन सम्झौता गरेका छन्। कार्य सम्पादन सम्झौताले मन्त्रालय तथा माताहतका निकायबीच समन्वय, उत्तरदायित्व र परिणाममुखी कार्य सम्पादनलाई थप सुदृढ गर्ने अपेक्षा गरिएको छ। सम्झौता मार्फत निर्धारित नीति कार्यक्रम तथा लक्ष्यको प्रभावकारी कार्यान्वयन, सेवा प्रवाहमा सुधार तथा मन्त्रालयको कार्य सम्पादनलाई थप जवाबदेही बनाउन योगदान पुग्ने विश्वास गरिएको छ। सर्वोच्च अदालतले संविधानसँग बाजेका प्रतिनिधि सभा नियमावलीका 2 नियम तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। यो आदेशसँगै संविधान संशोधन सम्बन्धी विधेयक संविधान बमोजिम प्रतिनिधि सभा र राष्ट्रिय सभामा छुट्टा छुट्टै रूपमा 2/3 बहुमतबाट अनुमोदन हुनुपर्नेछ। संविधानमा भएको व्यवस्थालाई अंग बाजिने गरी प्रतिनिधि सभाले प्रतिनिधि सभा नियमावली 2083 जारी गरेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले बहुमतबाट नियमावली पारित गर्दा कांग्रेस एमाले लगायत विपक्षी नेताहरूले आपत्ति जनाएका थिए। प्रतिनिधि सभाबाट पारित नियमावलीका केही प्रावधानले 2 सदनात्मक व्यवस्थाको उल्लंघन गरेको र राष्ट्रिय सभाकै मानमर्दन भएको दावी सहित नेपाली कांग्रेसको राष्ट्रिय सभा संसदीय दलका नेता कमला पन्त लगायतले सर्वोच्च अदालतको संवैधानिक अदालतमा निजालसमा रिट निवेदन दर्ता गराएका थिए। नेपाली कांग्रेसको 15 महाधिवेशन रोक्न माग गर्दै पेश भएको रिट निवेदन सर्वोच्च अदालतले दर्पित गरिदिएको छ। कांग्रेस संस्थापन समूह र इतर समूहले छुट्टाछुट्टै महाधिवेशन नीति घोषणा गरेका छन्। उक्त दुवै महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन पेश भएको थियो। यसअघि उक्त निवेदन सर्वोच्च प्रशासनले दर्पित गरिदिएको थियो। कांग्रेसको क्यासिल सदस्य भएको दावी गर्दै अधिवक्ता मणिराम उपाध्यायले रिट दिएको थिए। सर्वोच्च प्रशासनले एउटा निवेदन पूर्ण इजालसमा विचाराधीन रहेको र अर्को निवेदनमा महाधिवेशन कार्यतालिका रोक्न आदेश जारी नदिएको हुँदा रिट दर्ता गर्न अस्वीकार गरेको थियो। उक्त दरपीठ विरूद्ध पनि निवेदन परेको थियो। आज उक्त रिट निवेदन न्यायाधीश अब्दुल अजीज मुसलमानको ज्यालासले सर्वोच्च प्रशासनकै आदेशलाई सदर गरिदिएको हो। कांग्रेस संस्थापनले 16 19 असोजसम्म 15 महाधिवेशनको मिति तोकेको छ। इतर पक्षले मक्सिर 21 23 गतेसम्म हुने केन्द्रीय अधिवेशन समय निर्धारण गरेको छ। प्रधानमन्त्री पारेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। सिंहदरबारमा हिजो भएको भेटमा प्रधानमन्त्री शाहले विपदको यस घड़ीमा अमेरिका सरकारले देखाएको एकबद्धता र सहयोगप्रति आभार प्रकट गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। जलवायु परिवर्तनका कारण यस्ता विपदका सामना गर्नु परेको उल्लेख गर्दै उहाँले जोखिम न्यूनीकरणका लागि विश्वव्यापी सहकार्यमा जोड़ दिनुभएको छ। साथै प्रधानमन्त्रीले नेपालको पर्यटन क्षेत्रको सम्भावनाबारे चर्चा गर्दै अमेरिकी लगानीलाई नेपालले सधैँ स्वागत गर्ने बताउनु भएको छ। कार्यवाहक राजदूत वोल्डिनले रसुवामा आएको बाढ़ीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै यस कठिन घड़ीमा राहत पुनर्स्थापना र पुननिर्माणका प्रयासमा आवश्यक सहयोग गर्ने अमेरिकी सरकार तत्पर रहेको प्रतिबद्धता समेत जनाउनु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। खेलकुदको समाचार। नेपाल क्रिकेट संघ केन्द्र बंगलादेश क्रिकेट बोर्ड बीसीबी को संयुक्त पहलमा आगामी मार्चमा नेपाल र बंगलादेश बीच तीन खेलको ऐतिहासिक टी20 अन्तर्राष्ट्रिय श्रृंखला कर्तिपुरमा आयोजना हुने भएको छ। नेपाल र बंगलादेश बीच सन् 2027 मार्च 28 र 30मा तीन खेलको टी20लाई श्रृंखला आयोजना हुने भएको क्यानले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ। कुनै पनि टेस्ट राष्ट्रले नेपालमा आएर श्रृंखला खेल्न लागेको यो पहिलो पटक हुनेछ। यसकारण यो नेपालले आयोजना गर्ने हालसम्मकै सबैभन्दा ठूलो श्रृंखला हुनेछ। उक्त श्रृंखला हालै नेपालमा आएको विनाशकारी बाढ़ीमा ज्यान गुमाएका सम्पूर्ण व्यक्तिको स्मृतिमा समर्पित गरिनेछ। श्रृंखला मार्फत दिवंगत प्रति श्रद्धांजलि अर्पण गर्नका साथै शोक सन्तप्त परिवार र विपद प्रभावित समुदायप्रति एकबद्धता व्यक्त गरिने जनाएको छ। केन्द्र बीसीबीले क्रिकेटलाई दुई दशका जनतालाई जोड्ने महत्वपूर्ण माध्यमका रूपमा उल्लेख गर्दै यो श्रृंखला मित्रता मानवीय संवेदना र सहकार्यको विशेष सन्देश बोकेको प्रतियोगिताका रूपमा अघि बढ़ाउने निर्णय गरेको छ। विज्ञप्ति अनुसार दुवै बोर्ड बीचको सहकार्य केवल अन्तर्राष्ट्रिय श्रृंखलामा सीमित रहने छैन। बीसीबीले नेपालको महिला क्रिकेट उमेर समूह क्रिकेट तथा क्षमता अभिवृद्धि कार्यक्रमहरूमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। साथै भविष्यमा नेपाली टोलीका भ्रमण र द्विपक्षीय एटोली श्रृंखलालाई पनि प्रोत्साहन गरिने छ। केन्द्र बीसीबीले संयुक्त रापमा क्रिकेट मार्फत दुःखको घड़ीमा एकता सहानुभूति र दुई छिमेकी राष्ट्रबीचको एकबद्धताको सन्देश प्रवाह गर्नुका साथै नेपालको क्रिकेट विकासमा दीर्घकालीन सहकार्यलाई थप सुदृढ़ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। अब मौसम सम्बन्धी जानकारी। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुन कुरिन छापी रेखा सर्दै स्थानको दक्षिणतर्फ रहेको छ, जसको प्रभावले मध्य प्रदेश लगायत कोशी बागमती गण्डकी प्रदेशमा सारण त्यहाँ बादल लागेको छ। लुम्बिनी कर्णाली सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागमा तथा लुम्बिनी प्रदेशको तराई भूभागमा आंशिक बादल लागेको छ। सुदूरपश्चिम प्रदेशको तराईमा मौसम मुख्यतया सफा रहेको छ। गण्डकी बागमती र कोशी प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ। आज दिउँसो देशभर सारण त्यहाँ बादल लाग्नेछ। कोशी बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ। देशका पहाड़ी भूभागका केही स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। देशका तराई भूभागका थोरै स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको पहाड़ी र तराई भूभाग तथा बागमती प्रदेशको तराई र गण्डकी प्रदेशको पहाड़ी भूभागका केही दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। आज राति देशभर शान्त्या बदल लाग्नेछ। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थानमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एक दुई स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली पहाड़ी भूभागका केही स्थानमा र लुम्बिनी प्रदेशका पहाड़ी भूभागका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागका एक दुई स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। मध्य प्रदेश तथा कोशी प्रदेशको तराई भूभागका केही स्थानमा, बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ। यिनै खबरसँगै हामी बिहान 6 बजेको खबरसँग आएको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपल्ट। आज विश्वकर्मा पूजा तथा वास्तु पूजा विभिन्न पूजा आजा गरी मनाइँदै 21 बुझे घोषणा पत्र जारी गर्दै घरपजन जलवायु परिवर्तन सम्मेलन सम्पन्न। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान सब व्यवस्थापन गर्न मत्तरी हाउस हस्तान्तरण। पहिरोले चारे बेसी दर सड़क अवरूद्ध। राष्ट्रपाल एकलौटी पास गरेको संविधान संशोधन बारेको नियम कार्यान्वयन नगर्न सर्वोच्चको आदेश। कांग्रेस महाधिवेशन रोक्न निवेदन सर्वोच्चद्वारा गर्पित। प्रधानमन्त्री शाह र अमेरिका कार्यवाहक राजदूत गोल्डेन बीच भेटवार्ता र नेपाल र बंगलादेश बीच कीर्तिपुरमा ऐतिहासिक टी20 श्रृंखला हुने। रेडियो सफलता चार पारेको बिहान छ बजेको खबर सँगको समय सकिएको छ। तपाईँ रेडियो स्पन्दनका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiospandana.com लगन गरेर साथमा रेडियो स्पन्दनको मोबाइल एप्लिकेसन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो संसार भेट्ने अहिले 9 बजे खबर सँग आउनेछ। हामीसँग सफलताको पाइलामा अरू केही बेर प्रयास हुन सक्नुहुन्छ। विभिन्न गीत सङ्गीतहरू रेडियो सफलता सुन्दै गर्नुहोस्।

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz लाई
0: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966 र इमेल गर्नको लागि radiosafalta@gmail.com।
2: अब संसार सूचना संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
3: रेडियो सफलता 103.4 MHz।
4: सुन्न मन लायो।
5: हेर्नु साङ्लो बरो, बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
6: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बरु। जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
7: त्यसलाई तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
8: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847-28575, 9867-15947, 9857-32575।
9: हेलो, हजुर सन्चै, कस्तो छ हजुरलाई? बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर रुरल ट्रेनिङ बारे सुन्छु नि।
10: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
11: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
10: वर्षौंदेखि देश विदेशका 5-तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम,
12: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
11: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने। तपाईँ हाम्रो विश्वास जित्न सफल।
10: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, सुन्दर मार्ग, चुक्लाढुङ्गा, UFO र ट्री कम्प्लेक्स को बीचमा।
11: फोन नम्बर 061-57-9915।
13: होइन ए बुढा, बिहान बिहान काहीँ नलाकाऊ।
14: मेरी आमै नि घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको जाल, ढोका अजल गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
13: हो बुढा? हाम्रा माइता पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
15: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा काष्ठ उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
16: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
17: सम्पर्क समीक्षा काष्ठ उद्योग, प्रधान कार्यालय तथा बिक्री कक्ष, पोखरा 5% चौक, फोन नम्बर 061-541-984, 541-985। उद्योग काष्ठ तथा सम्पर्क कार्यालय, सिन्जना चोक 8 पोखरा, फोन नम्बर 061-525-904। स्टिल एल्युमिनियम मेटल उद्योग, पर्सियन 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।
18: बेरोजगारलाई रोजगारी, सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
19: होइन के भन्छ यो रेडियाले?
18: नेपाली सेना, स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खाज रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 देखि हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खाज रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225, 98-560-2140, 98-560-6127 र 98-038-2140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खाज रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
7: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
4: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइरहेको छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
7: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ, त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
20: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98-560-35-394।
21: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगनगौडा।
22: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
23: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
22: अनि कहाँ छ छोरा यो पसल?
23: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
24: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
23: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
22: पोखरा 2 बिन्दावासिनी बस पार्क,
23: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
22: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
23: मोबाइल नम्बर 98-460-59-581,
22: 98-165-15-475।
25: लभ युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5-0 किलोमिटर।

स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आयस र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साटफेरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-535-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-99।
2: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो हेन्डीग्राफ उद्योग,
3: रेनबो हेन्डीग्राफबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदीबहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदीबहिनीहरूलाई रोजगारी दिन्छौं।
2: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्गानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्गानिक फार्म।
3: हाम्रो इन्द्रेणी अर्गानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौ। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
2: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
3: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
2: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98562-27509।
4: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
5: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
4: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
5: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
4: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061-520-179।
6: Studio time.
7: It's 7 a.m.

0: मेगाहर्ज सफलता 103.4 मेगाहर्ज
1: नमलायो
2: मनको ढोका डगडगाउने कार्यक्रम जीवनमा खुशी ल्याउने कार्यक्रम
3: उमंग
2: गुरु प्रेमराज जी को ज्ञान अनि सन्देश सँगै
4: ज्ञानी का मे गुरु
2: अब आइतबार देखि शुक्रबार सम्म बिहान 7 बजे सुन्न नभुल्नु होला रेडियो सफलता 103.4 मेगाहर्ज मा कार्यक्रम उमंग सुन्न नभुल्नु

0: hear yourself. स्वयं को आवाज में सुन लो।
1: हम अपने असली स्वरूप को भूल जाते हैं। हम इस संसार की दिक्कतों को देख करके अपने असली स्वभाव को भूल जाते हैं।
2: यो जीवनमा हामी फरक फरक तरिकाले मेहनत गरिरहन्छौं। हामी ससाना हुँदाखेरि आमा बुवाले हामीलाई भन्ने गर्नुहुन्थ्यो, पढ़ाई लेखाईमा ध्यान देऊ, मेहनत गर, ठूलो भएपछि तिमीले राम्रो जागिर पाउनेछौ, त्यसपछि तिम्रो जीवन आनन्दले बित्नेछ। त्यसपछि हामी कोशिश पनि गर्छौं, स्नातक उपाधि पनि लिन्छौं, जागिर पनि पाइन्छ, परिवार पनि हुन्छ, तथापि यी सारा कुराहरू भए पश्चात पनि मानिस आफूभित्र एउटा शून्यताको अनुभूति गरिरहन्छ। किन? के यो सूत्र गलत हो त? यदि यो सूत्र नै गलत हो भने त्यो अर्कै कुरा हो, तर यदि यो सूत्र सही हो भने किन मानिसहरूले आफ्नो जीवनमा शून्यताको महसुस गर्छन्? यो मैले सोधिरहेको प्रश्नलाई तपाईँले बुझ्नुभयो? तपाईँले यो प्रश्नलाई बुझ्नुभयो जुन म सोधिरहेको छु? किनभने मानिसहरूले यही प्रश्नलाई विभिन्न तरिकाले सोध्ने गर्दछन्। त्यो के हो भने मेरो जीवनको उद्देश्य के हो, अर्थात मेरो जीवनको उद्देश्य के हो भनेर किन प्रश्न सोधिरहेका हुन्छन्। यो प्रश्न सोध्नुको कारण के हो भने उहाँहरूलाई लाग्छ गाड़ी जहाँ जानुपर्ने हो त्यहाँ गइरहेको छैन। एउटा भजन छ, बेला अमृत गया आलसी सो रहा वन अभागा, साथी सारे जगे तू न जागा, झोलियां भर रहे भाग्य वाले लाखों पतितों ने जीवन संभारा, रंक राजा बने प्रभु रस में सने कष्ट भागा, साथी सारे जगे तू न जगा। यहां ब्युझने बारे में कुरा भइरहेको छ। ब्युझनु पर्छ। ब्युझनुको अर्थ के हो? के तपाई सुतिरहनु भएको छ र? अर्को कुरा, पर्दा खोलिदिनुहोस्, तपाईले हेर्न चाहनु भएको दृश्य हेर्न पाउनुहुनेछ। पर्दा खोल्ने? कहाँ छ पर्दा? के आवश्यकता छ? कस्तो पर्दा? मानिस किन अभागी बन्यो? कसरी अभागी बन्न पुग्यो?

मेरो कुरा सुन्नुहोस्, एउटा पर्दा छ, त्यो अज्ञानताको पर्दा हो, त्यो अज्ञानताको पर्दा हो। त्यस पर्दाका कारणले वास्तविकतालाई देख्न सकिरहेका छैनौं। यसको अर्थ पर्दाले वास्तविक चीजलाई बनाउँछ भन्ने चाहिँ होइन।

अभागी। यसको अर्थ त के भयो भने शान्ति त छ, पर्दा पछाडि छ, अनि तपाईले पर्दा खोल्नु आवश्यक छ। यति भएर पनि शान्ति छ या छैन भन्ने कुरा त पछि मात्रै आउँछ। सबभन्दा पहिला तपाई र शान्तिको कस्तो सम्बन्ध छ, तपाई र आनन्दको कस्तो सम्बन्ध छ त म उदाहरण दिन चाहन्छु। संसारको हालत यस्तै भइरहेको छ, तपाईलाई भोक लागेको छ। आफ्नो जीवनमा कहिले भोकको अनुभव गर्नुभएको छ? यहाँ कतिपय यस्ता पनि मानिसहरू बस्नु भएको छ जसलाई खान पिनमा कहिल्यै कुनै कमी छैन, कहिल्यै कुनै कमी छैन। मैले ठिक भने? राम्रो व्यापार छ, घरमा तीन पटक मजासँग खाना पाक्न सक्छ, बिहानको खाजा, दिउँसोको खाना र रातको खाना एकदमै सहज रूपमा प्राप्त हुन्छ, अनि बीच बीचमा चिया सियाको प्रबन्ध त भइहाल्छ। म ठिक भन्दैछु? त्यस्ता मानिससँग मेरो एउटा प्रश्न छ, के तपाईलाई भोकै लाग्दैन त? किन खानेकुरा सबै थोक भएर पनि फेरि भोक किन लाग्छ? यो भोकले तपाईँको पैसासँग कुनै सम्बन्ध राख्दैन, भोकले तपाईँको पेटसँग सम्बन्ध राख्छ। पैसासँग होइन, तपाईँको रेफ्रिजरेटरसँग होइन, तपाईँको माइक्रोवेभसँग होइन। बुझ्नुपर्ने कुरा छ कि तपाईँलाई त्यो भोक लागिरहनेछ। पहिला त अलिकति मात्रै लाग्छ, फेरि अलिकति बढी, फेरि अलिकति बढी, फेरि अलिकति बढ्छ, फेरि अलिकति बढ्छ, फेरि अलिकति बढ्छ, फेरि अलिकति बढ्छ। त्यसपछि त यति धेरै भोक लाग्न थाल्छ, त्यसपछि तपाईँ व्याकुल हुनुहुनेछ। किन? तपाईसँग कति ठूलो फ्रिज छ भन्ने कुराका बारेमा तपाईँको पेटलाई थाहा छैन त? त्यो रेफ्रिजरेटरमा साग सब्जी राखिएको हुन्छ, तपाईँसँग बट्टा होला, त्यहाँ मसला होला, खुर्सानी होला, नुन होला, जीरा होला, पकाउनका लागि सबै सामग्री होला, गरम मसला होला। जबसम्म तपाईँको पेटमा खाना पुग्दैन तबसम्म यी चीज हुनुसँगको कुनै सम्बन्ध रहँदैन। मेरो कुरा बुझ्नुभयो? जबसम्म त्यो खाना तपाईँ भित्र पुग्दैन तबसम्म यी चीज हुनुसँगको कुनै सम्बन्ध रहँदैन, कुनै सम्बन्ध रहँदैन, तबसम्म यी चीज हुनुसँगको कुनै सम्बन्ध रहँदैन। मेरो कुरा बुझ्नुहोस्, जबसम्म त्यो खाना तपाईँ भित्र पुग्दैन तबसम्म केही पनि हुँदैन। चाहे आफ्नै अघि खाना भए पनि त्यसलाई ग्रहण नगरेसम्म, जबसम्म तपाईँले त्यसलाई खानुहुन्न तबसम्म भोक लागिरहन्छ। पानी पिउने कुरामा यस्तै हुन्छ। कतिजनाले आफूसँग पानीको बोतल पनि ल्याउनु भएको होला, के तपाईँको शरीरलाई तपाईँलाई तिर्खा लगाउनु हुँदैन भन्ने कुरा थाहा छैन? किनभने पानीको बोतल त तपाईँसँगै छ, अर्थात तिर्खा किन लाग्छ? किन तिर्खा लाग्नु पर्थ्यो त? तिर्खाले आफ्नो समय किन खेर फाल्नु पर्थ्यो र? त्यसैले तिर्खा र तपाईँको बोतल बीचमा कुनै पनि सम्बन्ध हुँदैन। जबसम्म त्यो पानी तपाईँ भित्रसम्म जाँदैन तबसम्म तपाईँको तिर्खा मेटिँदैन।

傻逼算跑车。शांति को अभ्यास करना है, आपनों संसार बदलना है।

0: जब तपाईँ एउटा सानो बच्चा हुनुहुन्थ्यो, तपाईँलाई केही आवश्यकता पर्दा तपाईँ रुनुहुन्थ्यो। जब तपाईँ सन्तुष्ट हुनुहुन्थ्यो, तपाईँ मुस्काउनुहुन्थ्यो। त्यति बेलादेखि तपाईँको मौलिकता अहिलेसम्म बदलिएको छैन। सन्तुष्ट हुने जुन तपाईँको आवश्यकता छ, त्यसप्रति जागरूक हुनुहोस्। जब तपाईँले यो आवश्यकतालाई स्वीकार गर्न सक्नुहुन्छ, त्यति बेला तपाईँले यस चीजलाई आफ्नो जीवनमा वास्तविकता बनाउनेतिर पहिलो पाइला चाल्नुहुनेछ। चाहे तपाईँको स्वतन्त्रता खुसी होस्, चाहे तपाईँको जीवनमा जस्तो सुकै अप्ठ्याराहरू किन नआउन्, फेरि पनि तपाईँ भित्र जुन सबैभन्दा अनमोल चीज छ, त्यसलाई तपाईँबाट कसैले पनि खोज्न सक्दैन। तपाईँ त्यस भित्रको चीजलाई जान्नका लागि केही प्रयास गर्न चाहनुहुन्छ वा हुन्न, यो तपाईँको खुसीको कुरा हो। हुन सक्छ तपाईँको जीवनमा कुनै यस्तो क्षण आओस् जब तपाईँले सोच्नुहुनेछ, बस मेरो लागि अब केही छैन, सबै सिद्धियो। त्यति बेला याद राख्नुहोस्, सबैभन्दा महत्वपूर्ण चीज अहिले पनि तपाईँ भित्रै छ र सदैव त्यही रहनेछ। जुन तपाईँ भित्र छ, त्यो साँच्चै नै तपाईँको हो। तपाईँ के का लागि बाँचिरहनु भएको छ? त्यो बितिसकेको हिजोको लागि जो कहिले पनि फर्केर आउँदैन, वा आउनेवाला भोलिको लागि? त्यो पनि कहिले आउने छैन। एउटै ठाउँ छ जहाँ तपाईँ हुन सक्नुहुन्छ, त्यो हो अहिलेको पल। मात्र अहिले, अहिले र आज नै तपाईँको हो। ₹25,550 मानिसको औसत आयु लगभग 70 वर्ष हो भने जुन 25,550 हुन्छ, त्यसलाई तपाईँ कसरी बिताउनुहुन्छ?
1: यो साथप्रति हामी हार्दिक आभार व्यक्त गर्दछौ। धेरै धेरै धन्यवाद। थप जानकारीका लागि premrawat.com अथवा 01-590-1765 र 98-43-1650 सम्पर्क गर्न सक्नुहुन्छ।

0: ओहो भाउजू ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
1: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98565394।
3: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगनगौडा।
4: हेलो,
5: हजुर सन्चै कस्तो छ हजुरलाई?
4: बरु तालिमलाई कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
3: बारिस्ता, बार टेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउसकिपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
6: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
7: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
6: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, सुन्दर मार्ग, चुक्लाढुङ्गा, UFO र श्री कम्प्लेक्सको बिचमा।
6: फोन नम्बर 061-587-915।
8: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
9: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्चे बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98560110, 98284420। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
8: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
9: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अङ्ग सम्बन्धी समस्याहरूको समाधान, साथै PRP, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
8: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दोल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
9: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
8: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
9: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98560-28104।
8: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
10: आयो है मासु, ताजा ताजा मासु दो।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट पोखरा रत्नचोक प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67793 97 59 50 960 दोस्तीटु मिट।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98171487488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाठक। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
1: मठ मन्दिर
4: गुरुकुल
1: चैत्य गुम्बा
4: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
4: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा 6 बैदाम।
1: आफ्ना बाबु नानीलाई विद्यालय छुट्टीको यो समयको सदुपयोग गर्दै उद्घोषण तथा नेतृत्व विकास तालिममा सहभागी गराओ। सामाजिक परिवेशमा घुलमिल हुन सक्ने बनाओ। अब विद्यालय विधाको सदुपयोग, रेडियो सफलता, सफलता मिडिया प्रणालीमा विद्यार्थीहरूका लागि उद्घोषण कला, भाषण कला, व्यक्तित्व र नेतृत्व विकास तालिम, साथै एसी दिएर बस्नुभएका विद्यार्थीहरूको लागि रेडियो प्रस्तुता, टेलिभिजन प्रस्तुता, आरजे विजे, साथै आम संचार र पत्रकारिता विषयमा तालिम सञ्चालन भइरहेको छ। आजै सम्पर्क गरी आफ्नो सिट सुरक्षित राख्नुहोस्। साथै विभिन्न आमा समूह, युवा क्लब र संघ संस्थामा आबद्ध व्यक्तित्वहरूका लागि विशेष प्याकेजमा प्रशिक्षण गराइन्छ। ग्रुपमा आउनेको लागि विशेष छुटको व्यवस्था, साथै यहाँकै गाउँठाउँमा आएर पनि तालिम प्रदान गरिन्छ। सम्पर्क सफलता मिडिया प्राइभेट लिमिटेड, पोखरा 7 मास पार, रेडियो सफलता 103.4 मेगाहर्ज। सम्पर्क नम्बर 01642956 98460085 98067045 सम्झनुहोस् है, अब तपाईँको नेतृत्व, व्यक्तित्व र बोल्ने कलाको विकास रेडियो सफलतामा।
5: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
6: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रुम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका, जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं।
5: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्गानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्गानिक फार्म।
6: हाम्रो इन्द्रेणी अर्गानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौ। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
5: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
6: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौं।
5: यी सबैका परिकल्पनाकार महिला उद्यमी, सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98560275099।
7: बाकेलाल स्पोर्ट्स, बुद्ध विशाल बजार, सिद्धेढुङ्गा, पोखरा। सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुंवर, सम्पर्क 9811562983, 9855852855। सम्झनुहोस् है बाकेलाल स्पोर्ट्स, भक्त विशाल बजार।
8: मेरी आमै नि घर बनाउन लाग कुरा त तय पनि छ नि, त्यही भएर घरको लागि काठको जाल ढोका अजल गर्ने श्रमिक त काठ उद्योगतिर जान लागेको होइन
9: हो बुढा। हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
10: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 5 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
11: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
12: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्सियाङ चौक, फोन नम्बर 061-541-984, 541-985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 061-525-904। स्टील आल्मुनियम मेटल उद्योग पर्सियाङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौं, असल उपभोक्ताको परिचय दिउँ।
13: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर। आउनुहोस् कक्षा 12 को इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस बिल्डिङको 2 तला, फोन नम्बर 061-571-430, 9855-85843। सम्झनुहोस् है स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: समय सापेक्ष प्रसंग, फरक दिन फरक विषय, समय सन्दर्भ, हरेक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ज मा समय सन्दर्भ।
3: समय सान्दर्भिक विषय वस्तु माथिको अन्तर संवाद कार्यक्रम समय सन्दर्भ। सामाजिक
4: समाज साँच्चै जाने एउटा सद्भाव कमन जैन साँच्चै शान्ति गराउने एउटा वातावरणको मुख्य चाहिँ दायित्वहरू शान्ति समिति रहेको छ।
5: तर अहिले शिक्षामा धेरै दागहरू देखिएका छन्।
6: आफ्नो बच्चा राम्रो होस्, स्वस्थ होस्, सुगठित होस् भन्ने सबैले चाहन्छन्।
3: आर्थिक
6: सहल पर्यटन र राम्रो विकासको पर्यटन सुरु हुने हुँदा अहिलेको घाटा नाफा ठिकै छ।
7: किसानको आफ्नै कृषि बजारलाई अलिक व्यवस्थित सबैजी ढङ्ग लानुपर्छ भन्ने कुरा आउँछ।
3: राजनैतिक
8: नेपालको राजनीतिक अवस्था हिजो आएको होली र पानी जस्तो छ।
9: मदन भण्डारी पाई साँच्चै अन्य नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाइराख्ने एउटा प्रणेताको रूपमा हामीले सम्झने गर्छौँ।
3: मानव अधिकार र पत्रकारिता
8: जति चाहिँ हामीले आशापित रूपमा मानव अधिकार अवस्थामा सुधार आउनुपर्ने हो त्यो आइ नरहेको चाहिँ हामीले पाइरहेका छौँ। पत्रकारिता क्षेत्रको क्षमता अभिवृद्धिको लागि पनि महासङ्घले जोड दिनुपर्ने आवश्यकता छ।
3: तपाईँसँगको प्रत्यक्ष साक्षात्कार कार्यक्रम समय सन्दर्भ प्रत्येक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ज मा कार्यक्रम समय सन्दर्भ।

0: नमस्कार। कार्यक्रम समय सन्दर्भ सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम समय सन्दर्भ आउने गर्दछ। हरेक दिन बिहान 7:30 बजेदेखि कार्यक्रम समय सन्दर्भमा हामी सान्दर्भिक विषयवस्तुमा कुराकानी गर्दै आएका छौं र गर्नेछौ। कार्यक्रम समय सन्दर्भमा आज हामी छलफल गर्नेछौ। नेपालमा अत्यन्त जड़ीबुटीको सम्भावना भएको देश हो। हाम्रा वनस्पतिहरू प्रत्येक वनस्पतिमा केही न केही औषधीय गुण छ, तर त्यसको उपयोग गर्न हामीले जानेका छौं कि छैनौं। तर केही हाम्रा पूर्वजहरूले, हाम्रा बुवाहरूले, हजुरबुवाहरूले यिनै औषधीय गुणहरूको प्रयोग गरेर हामीमा हुने रोगहरूको निराकरण गर्नुहुन्थ्यो पछिल्लो समयमा। तर हामी यी औषधीय गुणहरूलाई बिर्सिँदै गएका छौं र केमिकलयुक्त औषधिहरू प्रयोग गर्दै गइरहेका छौं। आज यो अवस्थामा हामी छलफल गर्नेछौ नेपालमा जड़ीबुटीको सम्भावना र नेपाली जनताले यसको कसरी उपयोग गर्न सक्छन्। मलाई लाग्छ त्यो जड़ीबुटीको प्रयोग गरेर देशलाई नै समृद्धि, हामी समृद्धतर्फ कसरी लैजान सक्छौ, यो विषयमा हामी छलफल गर्नेछौ। छलफलका लागि आज हामीसँग हुनुहुन्छ कानून व्यवसायी हुनुहुन्छ पेशाले, पूर्व अञ्चल प्रशासक हुनुहुन्छ, जड़ीबुटी विज्ञ हुनुहुन्छ महेन्द्रमान बेथित हुनुहुन्छ। उहाँसँगको कुराकानी लिएर आएका छौं। यहाँलाई हाम्रो कार्यक्रममा हार्दिक स्वागत छ।
1: धन्यवाद।
0: हजुर, यो जड़ीबुटी भनेको वास्तवमा के हो र औषधीय वनस्पति र सामान्य वनस्पतिमा के फरक हुन्छ?
1: हजुरले सोधेको प्रश्नको जवाफ म के राख्न चाहन्छु भने जड़ीबुटी आफैमा औषधि हो।
0: हजुर,
1: र वेदले भने अनुसार आँखाले देखेका सम्पूर्ण वनस्पतिहरू औषधिहरू हुन्।
0: हजुर,
1: र त्यहाँ के भनिएको छ वेदमा भने पात भएको, पात नभएको, फल भएको, फल नभएको, होइन फूल भएको, फूल नभएका सारा वनस्पतिहरू औषधि हुन्। यिनीहरूलाई दोहन गरिनुपर्छ र यिनैबाट रोग व्याधि कष्ट होइन समाप्त हुन्छ भनेर वेदमा भनिएको छ। त्यसो भएको हुनाले जड़ीबुटी भनेको आफैमा होइन औषधि हो।
0: हजुर हजुर, भनेपछि केही न केही औषधीय गुण चाहिँ हरेक जड़ीबुटीमा हुन्छ।
1: होइन, सबै जड़ीबुटी हुन्छ। जड़ीबुटी भनेको आफैमा औषधि, केही न केही होइन, सबैमा औषधि। खालि त्यसलाई पहिचान गर्नुपर्छ, चिन्नुपर्छ।
0: हजुर हजुर,
1: कसको जस्तो पिपल र औषधि राजा हो भनेर वेदमा भन्यो। त्यसपछि अरू पनि बाँसको पात पनि औषधि हो, त्यसपछि गएर बकैनो पनि औषधि हो, सारा वनस्पतिहरू चाहिँ औषधि हो, जस्तो चाहिँ घोल्ट्याप्रे पनि औषधि हो। होइन, सारा औषधि त्यसलाई खालि चिन्न पर्छ, पहिचान गर्नुपर्छ त्यसलाई, होइन थाहा भयो भने अनि त्यसलाई कहाँ कसरी प्रयोग गर्ने भन्ने विषयवस्तु बल्ल सान्दर्भिक हुन्छ।
0: हजुर, यसको भनौँ न नेपाललाई हेर्ने हो भने जड़ीबुटीको दृष्टिकोणले कतिको सम्भावनायुक्त देश हो नेपाल चाहिँ?
1: नेपाल संसारमा जड़ीबुटीको लागि सबैभन्दा उत्तम र महत्वपूर्ण होइन यो अपरिहार्य चाहिँ राष्ट्र हो र यही चाहिँ जड़ीबुटीबाट नेपाललाई चाहिँ सम्पन्न समृद्ध बनाउन सकिन्छ। जस्तो म एउटा उदाहरण दिन चाहन्छु, र पिपल र कुश औषधिको राजा भनेर वेदले भनेको छ। त्यही कुशलाई प्रयोग गर्ने हो भने होइन देशलाई चाहिँ अहिले जुन बजेट छ करिब करिब 19-21 खरबको जुन बजेट छ, त्यो 21 खरबको बजेट त कुशले मात्रै दिन सक्छ। कुशको चाहिँ तेल निकाल्यो भने त्यो असाध्यै राम्रो तेल हुन्छ। जर्मनीले चाहिँ 1 लिटर तेलको 25,000 रुपियाँमा हामीले खरिद गरिदिन्छौँ भनेर बारम्बार भनेको छ। र कुशको चकटीमा बस्ने हो भने प्रोस्टेट, ब्लड प्रेसर, सुगर होइन बिस्तारै घट्दै जान्छ। र कुशको चाहिँ गुदरीमा सुत्ने हो भने ब्लड प्रेसर, त्यसपछि गएर सुगर चाहिँ बिस्तारै समाप्त हुन्छ। त्यसो भएको हुनाले हामीले जड़ीबुटीलाई चाहिँ व्यवसाय, उद्योग र यो आय आर्जन र समृद्धिको चाहिँ आधार बनाउनुपर्छ। त्यसो भएको हुनाले कुशलाई चकटी बनाएर बेचे पनि भयो, कुशलाई गुदरी बनाएर बेचे पनि भयो, र कुशलाई झोला बनाएर चाहिँ मोबाइलहरू त्यहाँ राखे पनि हुन्छ। किन मोबाइलको रेडिएसनलाई रोक्ने भनेको कुशले मात्र हो। त्यसो भएको हुनाले कुश होइन सर्वगुण सम्पन्न औषधि हो। त्यही भएर हाम्रा पूर्वजहरूले घरमा कुश राख्ने चलन गरेको हो र कुशमा इथर, सेल्लोज, प्याटोज, क्रुड फाइबर होइन समेतका 61 तत्वहरू हुन्छन्। र त्यसो भएको हुनाले इथर, सेल्लोज, प्याक्टोज समेतको जुन चाहिँ तत्वहरू छ त्यो तत्वले गर्दा घरमा कुश राख्यो भने सट्याङ पर्दैन, भनेर त्यो राखिएको तर यसलाई यसको महत्वको बारेमा प्रचार गरिएन अनि यो दुर्भाग्य हो। त्यसो भएको हुनाले हामीले चाहिँ अहिले नेपाल सरकारले बनाएको बजेट एउटा कुशले मात्रै दिन सक्दछ। त्यसो भएको हुनाले कुशको तेल होइन हामीले चाहिँ निकालेर घोडामा लगायो दुखेको लागि त्यो सदाको लागि समाप्त हुन्छ। त्यो भएर यो बारेमा हामीले सिक्ने प्रयास पनि गरेनौ, हामीले जान्ने प्रयास पनि गरेनौ, यसको प्रचार प्रसार गरेनौ र सरकारमा बस्नेहरूले यो जडीबुटीलाई के छ भने उपेक्षा गरे र यो चाहिँ मुलुकको लागि चाहिँ दुर्भाग्य हो। त्यसभन्दा आर्थिक समृद्धिको लागि सबभन्दा सशक्त आधार भनेको जडीबुटी हो। नेपालले सारा संसारलाई चाहिँ धनी भएर चाहिँ यसले चाहिँ अनुदान दिन सक्छ, नेपालले जडीबुटी मार्यो तर यो हामीले सोचेन, यो दुर्भाग्य पक्ष हो।
2: हजुर हजुर, यो हामीमा कहाँनिर कमजोरी भयो भनौँ न, हामीले चाहिँ जडीबुटी वनस्पतिहरू प्रयोग गर्दै आएको एउटा हाम्रो सनातनी परम्परा होइन, पछि हराउँदै गयो, अब त हामी पत्याउँदै नपत्याउने खालको कुसका चकटी हरा खै, अब हामी प्लास्टिकका चकटीहरूमा बस्न थालिसक्यौं, कुस धारण गर्ने भने त यसलाई चाहिँ एकदमै केही पनि आउँदैन कि जस्तो गर्न थालिसक्यौं होइन, यो चाहिँ कहाँनिर कम्युनिकेसन ग्याप भयो कि के भयो? यो चाहिँ
1: यो कम्युनिकेसन ग्याप कसरी भयो भन्दाखेरि यो सनातन वैदिक धर्मको महत्वलाई हाम्रो चाहिँ पुस्ताले चाहिँ रूपान्तरण गरेर सार्ने काम गरेन पहिलो कुरा।
2: हजुर,
1: र वैदिक सनातन धर्म भनेको के भने आफैमा विज्ञान हो, त्यसपछि वेद भनेको ज्ञान र विज्ञान हो र यसको हामीले प्रचार गरेनौ। त्यो भएर चाहिँ एउटा दुर्भाग्य पक्ष त्यहाँ चाहिँ के भयो प्रारम्भ भयो। र अर्को कुरा यहाँले उठाउनु भएको थियो, त्यो चाहिँ प्लास्टिकको चकेटीमा बस्यो भने के हुन्छ अनि किन यस्तो आयो भन्ने गर्दा, प्लास्टिकको चकेटीमा बसेपछि के हुन्छ भने कब्जियत हुन्छ, कब्जियतको प्रारम्भ प्लास्टिकको चकेटीमा बसेपछि त्यो स्वत आउँछ होइन, त्यसलाई रोक्ने भनेको केले भने कुसको चकटी, कुसको चकटीले कब्जियत हुन दिँदैन। तर यसको हामीले वैज्ञानिक महत्व र यो औषधिको महत्वको बारेमा हामीले प्रचार गरेनौ, हामीले चाहिँ पुस्ता पुस्ता सिकायौं, यसलाई चाहिँ हामीले के भन्यो भने डोग्म्याटिजम भन्यो, अन्धविश्वास भन्यो। होइन, वेद भनेको आफैमा विज्ञान हो, किन वेदले एउटा कुरा के भनेको छ भने विज्ञानको कुरालाई स्पष्ट रूपमा उसले भनेको छ, पानी तात्छ, जल तात्छ, जल तातेपछि माथि जान्छ र माथि गइसकेपछि वर्षाको रूपमा तल चाहिँ झर्छ र खेती चाहिँ राम्रो हुन्छ भनेर त विज्ञान हो, अहिले विज्ञानले स्वीकार गरे नि। त्यसकारण सारा चाहिँ विज्ञानले वेदलाई हेरेर होइन सबै कुरा चाहिँ पालना गर्छन्। अमेरिकनहरू, डेनमार्क भए, बेलायतहरू, त्यहाँ अहिले चाहिँ वेदको पढाइ हुन्छ अमेरिकामा। तर हामीले के गर्यो भने वेद भनेको होइन हामीले अर्कै हिसाबले हेर्यो, त्यसो भएको हुनाले चाहिँ यसलाई गलत चाहिँ भाष्य तयार गरेर वेद केही होइन भने, वेद संसारको सबभन्दा महत्वपूर्ण ज्ञान हो, संसारका सबै ज्ञान वेदको चाहिँ होइन मातहतमा रहन्छ, त्यही भएर भनिएको छ। र शंकराचार्यले वेदलाई व्याख्या गर्दा राम्रोसँग एउटा व्याख्या गर्नुभएको छ, उहाँले के भन्नुभएको छ भन्दाखेरि वेदमा नभएको ज्ञान संसारको कुनै पनि ग्रन्थमा छैन। त्यसबाट वेद भनेको आफैमा होइन ज्ञान हो, विज्ञान हो, सारा संसारका ज्ञानहरू चाहिँ वेदसँग चाहिँ घुम्दछ। वेदसँग बाजिएको ज्ञान के हुन्छ त भने स्वतः त्यो निष्क्रिय हुन्छ, अमान्य हुन्छ, यो मूल संविधान हो। र संसारको चाहिँ ज्ञानको संविधान भनेको के हो त भने वेद हो। त्यही भएर वेदलाई चाहिँ हामीले पालना गर्नुपर्छ। त्यही भएर यो पिपल र कुशको बारेमा, त्यसपछि गएर हाम्रो चाहिँ खयरको बारेमा, धपको बारेमा होइन, त्यसपछि गएर यो अपमार्गको बारेमा राम्रो तरिकाले व्याख्या गरेको छ होइन वेदमा। त्यसो भएको हुनाले यसलाई हामीले प्रचार गरिएन। जस्तो उदाहरणको लागि चाहिँ यो पञ्चमीमा यो दतिवन भन्छ, यसलाई अपमार्ग पनि भन्छ र संस्कृत भाषामा यो अपमार्ग पनि हो, यसलाई अञ्जनवरी पनि भन्छ वेदको भाषा। र त्यसो भएको हुनाले यो चाहिँ अपमार्ग जुन दतिवन छ यसलाई 365 दिन छ दाँत माझ यसले, त्यसो भए दाँते किरा लाग्दैन, दाँत गनाउँदैन, दाँतमा हर्षा हुँदैन भनेर उसले सन्देश दिएको। तर हामीले के गर्यो भने एकै दिनमा 365
2: माझ्यौँ,
1: त्यसको चाहिँ सन्देश त्यसलाई बुझ्नुपर्छ। जस्तो चाहिँ महिला सरस्वती कहाँ बसेको छ, कमलको फूलमा बसेको छ, त्यसको चाहिँ सन्देश चाहिँ बुझ्न पर्छ। कमलको फूलमा बस्ने हो भने महिलालाई हुने पाठेघर सम्बन्धी, योनि सम्बन्धीको कुनै रोग लाग्दैन है, त्यो कमलको फूलमा बस्नुपर्छ, कमललाई सेवन गर्नुपर्छ भने त्यो सन्देश दिएको। तर त्यो सन्देशलाई हामीले के छ भने बुझेन, किनभने यो चाहिँ सन्देश दिएको छ कि वेदमा चाहिँ, जस्तो आहार नै जीवन हो, आहार नै मृत्यु हो भने, कस्तो कस्तो खाना खाए राम्रो हुन्छ, कस्तो कस्तो खाना चाहिँ खायो भने मान्छे मर्न सक्छ भनेर भन्दा जस्तो मुला र चाहिँ मासु सँगसँगै खायो भने त्यसलाई टाउको दुख्ने रोग त्यसपछि माइग्रेन जस्ता रोगहरू घुर्ने रोग होइन आलस्य अनेक किसिमका रोगहरू लाग्छ त्यही भएर यो कुरालाई हामीले चाहिँ बुझ्न जरुरी छ त्यसकारण मुला र चाहिँ मासुको संयोग मिल्दैन यो खानपिनको बारेमा पनि वेदले बताएको छ होइन त्यही भएर उसले त भनेको छ हामीलाई विषालु भोजनबाट जोगाऊ भनेर भनेको तर हामीले के छौँ भने विषालु भोजन खाने अनि अस्वस्थ बन्ने त्यसपछि अस्वस्थ मान्छे रोगी मान्छेले होइन एउटा इनोभेसन भन्छ क्या त्यो होइन भिजन भन्छ दृष्टिकोण त्यो चाहिँ प्राप्त गर्न सक्दैन त्यसले देखाउन पनि सक्दैन तर यो दुर्भाग्य मुलुकको चाहिँ राजनीतिको नेतृत्वहरूको सन्दर्भमा यो चाहिँ देखेर र हाम्रो यो चाहिँ जडीबुटी के छ भने उपेक्षा भएको भन्ने मलाई लाग्छ
2: हजुर भनेपछि हाम्रो परम्परागत जीवनशैलीमा जडीबुटीको प्रयोग हुँदै आएको थियो हामी त्यो परम्पराभन्दा माथि चढ्नै सकेनौ
1: होइन परम्परा मात्र होइन यो विज्ञान हो कि जडीबुटी भनेको हाम्रो भान्सा भनेको आफैमा चाहिँ के हो त भने होइन के अरे हस्पिटल हो
2: तर
1: त्यो हाम्रो भान्सालाई हामीले के छ भने इग्नोर गर्यौँ जस्तो उदाहरणको लागि र मरिच जस्तो अब तपाईँलाई हाई आएछ आलस्य आएछ भने मरिच उमालेर चाहिँ खायो भने त्यो आलस्य पनि जान्छ होइन त्यसपछि गएर त्यसले राम्रो हुन्छ र अर्को कुरा धनियाँ किन राखेछ हाम्रो भान्सा भन्दाखेरि धनियाँ खायो भने किडनी सफा गर्छ आलस्य पनि हटाउँछ आँखाका चाहिँ रोगहरू पनि जान्छ भने त्यही भएर हाम्रो भान्सामा मरिच धनियाँ होइन जिराको जुन प्रयोग गरेको छ त्यसलाई बिस्तारै हामीले चाहिँ ल्वाङ सुकमेलको जुन कुरा छ हाम्रो भान्सा त्यसलाई छोडेर हामीले के छ भने र यो चाहिँ तथाकथित भन्छु भने सोकल चाहिँ यो होइन मोडर्निजमको कारणले गर्दा के छ भने त्यो हाम्रो परम्परागत वैज्ञानिक होइन विषयवस्तु र हस्पिटल भान्सालाई के छ भने उपेक्षा गरियो त्यो उपेक्षा गरेको परिणामले के त भने यतातिर गएर सनातन वैदिक धर्मलाई पनि होइन उपेक्षा गर्न पुगेको हुनाले र अहिले मान्छेहरू के छ भने धेरै रोगी छन् त्यो आफ्नै खानपिनको कारणले त्यसकारण जस्तो खाना खाइन्छ विचार पनि त्यस्तै हुन्छ त्यही भएर भनिएको छ कि आहार र विचार होइन आहार र विचार जुन छ त्यो के हो त भनेर भने त्यो खानपिनको उपज हो त्यसकारण जस्तो खाना खाइन्छ विचार पनि त्यस्तै उत्पन्न हुन्छ त्यही भएर चाहिँ खाना खाँदाखेरि होइन हेरेर खानुपर्छ जस्तो राति चाहिँ होइन मासु खानु हुँदैन राति मासु खाँदा के हुन्छ भने कब्जियत हुन्छ होइन के अरे मासुमा बढी कार्बन डाइअक्साइड हुन्छ र त्यो खाने बित्तिकै के हुन्छ सास फेर्न गाह्रो हुन्छ त्यसपछि सुगर हुन्छ त्यसपछि गएर अर्को के हुन्छ त भने ब्लड प्रेसर पनि हुन्छ त्यही भएर राति कुनै हालतमा मासुको सेवन गर्नु हुँदैन त्यो स्वास्थ्यको लागि चाहिँ होइन हानिकारक छ भन्ने कुरा यो वैज्ञानिक कुरा तर यसलाई हामीले के गर्यौँ भन्दाखेरि यसलाई उपेक्षा गरेर अब हामीले चाहिँ जुन बेला पनि खाने त्यसपछि गएर बोइलर पनि खाने बोइलरमा चाहिँ इन्जेक्सन लगाएको हुन्छ त्यो चाहिँ दोस्रो विश्वयुद्धमा प्रयोग गरिएको चाहिँ इन्जेक्सन लगाएर जुन बोइलरलाई चाहिँ के अरे बचाइएको हुन्छ 45 दिनभित्र खाने त्यो त पुरा हानिका त्यसले त सुगर हुन्छ हुन्छ राति राति 10 दिनसम्म चाहिँ लगातार चाहिँ ब्रोइलरको मासु खानुपर्छ कुखुराको मासु त्यसले सुगर चाहिँ निप्टाउँछ यो सत्य कुरा यो सत्य कुरा तर यसमा हामीले के छ भने ध्यान नदिने त्यही भएर बेलुका घाम सधैँ होइन अग्निले पचाउने भएको हुनाले चाहिँ घाम सधैँ खाने बेलुका छिटो खाने बेलुका ढिलो खायो भने सुगर हुन्छ र त्यसपछि बिहान पनि चाहिँ छिटो खाने यो लन्च ब्रेकफास्ट यस्तो गर्न जरुरी छैन हाम्रो चाहिँ होइन वैदिक सनातनले यसलाई मान्यता दिएको छैन त्यसो भएको हुनाले वैदिक सनातन मान्यता अनुरूपको चाहिँ भोजन गर्ने हो भने त्यो मान्छे निरोगी हुन्छ त्यसलाई कहिल्यै रोग लाग्दैन वेदले भने चाहिँ ही हु डज नट सफर एनी डिजिज लिभ 100 इयर्स भनेछ भेरी इजिली भने जो चाहिँले चाहिँ कुनै रोग लाग्दैन भने त्यो 100 वर्ष छ सजिलै छ होइन बाँच्छ भनेर चाहिँ भनेको छ त्यही भएर खानपिन के हो त भने हाम्रो होइन औषधि हो होइन हाम्रो चाहिँ राम्रो विषयवस्तु पनि बन्न सक्छ र त्यही खानपिन चाहिँ के छ भने नराम्रो भयो भने होइन विष बन्न सक्छ त्यसले चाहिँ मरण चाहिँ होइन निम्ताउन सक्छ र यो कुरालाई हामीले के छ भने ध्यान दिएन र वेद भनेको यो विज्ञान को बाटो देखाउने ज्ञानको बाटो देखाउने यो सबभन्दा महत्वपूर्ण आदर्शलाई यस अनुसार आचरण गर्नुपर्छ भन्ने कुरालाई हामीले उपेक्षा गरेको हुनाले र मुलुकमा दुर्भाग्यका परिणामहरू देखा परेका
2: हुन्। हजुर हजुर, अब हामीले भनौँ न जडीबुटीको घरमै सामान्य रूपमा प्रयोग हुने जस्तै कुन कुन जडीबुटीहरूमा औषधीय गुणहरू देखिन्छ जस्तै सामान्यतया जानकारी दिनुपर्दा?
1: हुन्छ, म सक्ने मैले अघि नै भने बेलले भने अनुसार आँखाले देखेका होइन सबै जडीबुटी होइन वनस्पति अथवा झारपाट जे भनौँ न ती सबै के हुन् त भने औषधिहरू हुन्। पहिला यो कुरा क्लियर हुन, जस्तो चाहिँ घोलट्याप्रे त्यसलाई घोटट्याप्रे भन्छ होइन त्यसलाई वाटर पेनिओट पनि भन्छ अङ्ग्रेजीमा, र त्यो घोटट्याप्रे जुन छ त्यसमा चाहिँ विशेष गरेर दुईटा शक्ति छ। एउटा इन्सोमनिया भयो भने अनिद्रा भयो भने घोलट्याप्रे खायो भने चाहिँ असाध्यै राम्रो गर्छ, निद्रा लाग्छ एउटा कारण। अब यो पहिला अनिद्रा कसरी हुन्छ भन्दाखेरि सिल्टेको भाँडामा लगातार पानी पियो भने अनिद्रा हुन्छ। सिल्टेको भाँडामा अल्मुनियम भन्छ त्यसको भाँडामा पानी पियो भने त्यो लगभग 100% के हुन्छ त भने इन्सोमनिया हुन्छ। त्यही भएर सिल्टेको भाँडामा दुध पियो भने होइन सो त के हुन्छ भने अनिद्रा हुन्छ, सुगर बढ्छ। र त्यसो भएको हुनाले सिल्टेको भाँडामा होइन खानु हुँदैन, त्यसो भएको हुनाले चाहिँ घोलट्याप्रेलाई स्टिलको भाँडामा उमालेर चाहिँ पिउनियो भने त्यो अनिद्रा हट्छ। एउटा कुरा, जसको दिमाग कमजोर छ बिर्सने रोग छ त्यो बिर्सने रोगलाई र यो घोलट्याप्रेले चाहिँ खाइराख्यो भने असाध्यै राम्रो गर्छ। त्यसपछि अर्को बिर्सने रोगलाई अल्जाइमर रोगलाई कसले चाहिँ निको पार्छ भन्दा कुसले, कुसको चाहिँ जरालाई कुटेर चाहिँ के अरे पानीमा होइन उमालेर चाहिँ खाने हो भने त्यसले चाहिँ अल्जाइमर रोग होइन बिर्सने रोग होइन त्यो विस्मरणको रोगलाई के गर्छ भने सो त चाहिँ त्यसले हटाउँदै जान्छ। त्यो A1 औषधि हो र त्यसो भएको त्यसले प्रोस्टेट पनि निको रहेछ, त्यही भएर चाहिँ यो प्रोस्टेटको पनि राम्रो औषधि हो चाहिँ होइन कुश चाहिँ। त्यही भएर कुशलाई हाम्रा पुस्ताले चाहिँ के छ भने घरमा राख होइन, कुशमा चाहिँ यो राखेपछि होइन के अरे अशुभ कुराहरू पनि आउँदैन, घरमा चट्याङ पनि पर्दैन भनेर एउटा सन्देश दिएको। त्यसको बारेमा हामीले अन्वेषण गरेन, हाम्रा पुस्ताले फेरि अन्वेषण गर्नु पर्यो, अनुसन्धान गर्नु पर्यो, खोज गर्नु पर्यो कि यो कुशमा कतिवटा तत्व छ, किन कुशमा चाहिँ घर राख्दाखेरि चट्याङ पर्दैन त भन्ने विषयमा अनुसन्धान गरेको भए कुशको चाहिँ गरिमा बढ्थ्यो, सबैले चकटिया बस्थे, खालि पूजामा एउटा कुश लाएर चाहिँ होइन औठी लाएर चाहिँ बस्छ। त्यसको अर्थ के हो त भने कुशले दिमागलाई चञ्चल दिमागलाई नियन्त्रण गर्छ होइन। अब कुशको चकटीमा गएर पूजा गर्ने चाहिँ परम्परा चाहिँ राख्नुपर्छ हाम्रो पण्डितहरूले पनि। त्यसो गर्यो भने कुशको महत्व पनि बढ्छ अनि मान्छेले खोज्छ होइन। त्यो कुरा एउटा कुरा त्यो मैले दिँदा, अर्को चाहिँ मैले चाहिँ यहाँलाई के दिन खोजेको भने जस्तो बयर, अब त्यो बयरको बोक्रा पात होइन त्यसलाई प्रयोग गरेर चाहिँ तेलमा लगाएर महिलाको चाहिँ होइन स्तन दुखेको छ भने र त्यो चाहिँ तेल चाहिँ के अरे बयरको बोक्रा र चाहिँ पातलाई चाहिँ तोरीको तेलमा होइन तताएर चाहिँ त्यसलाई चाहिँ के सेलाएपछि स्तनमा चाहिँ राखिदिने हो भने त्यो स्तन दुखेको समाप्त हुन्छ। त्यो कहीँ जानै परेन, त्यो बयर त्यस्तो शक्तिशाली, हेर्दाखेरि त बाटा बाटा छ। अब दुबो, अब दुबो र यति शक्तिशाली छ र दुबोको चाहिँ महिमा अति महत्व छ। त्यही भएर दुबो घरमा चाहिँ राख्नुपर्छ, जस्तो श्रीमान र श्रीमतीको झगडा छ भने घरको चाहिँ ओछ्यानमा दुबो राख्ने, त्यसपछि ढोकामा दुबो राख्ने, त्यहाँ इथर भन्ने शक्ति छ दुबोमा। त्यो दुबोले चाहिँ उताबाट रिसाएर आएको चाहिँ व्यक्तिलाई उसले पेसिफाई बनाइदिन्छ, भनेको शान्त बनाइदिन्छ होइन, उसको रिसलाई नियन्त्रण गर्छ। त्यसपछि गएर घाउ भएको छ भने दुबो घोटेर लगाइदिने हो, त्यो घाउ स्वत निको हुन्छ, त्यसले छोड्दै छोड्दैन घाउलाई निको नबनाइकन। त्यसो भएको हुनाले दुबो एकदम महाऔषधि हो। अर्को चाहिँ कहिलेकाहीँ पिसाब बन्द हुन सक्छ र बन्द भएको बेलामा दुबोको रस चौलानी पानीमा हाल्ने, 1 लिटर चौलानी पानीमा दुबोको रस हालेर एउटा मिसिनीको चाहिँ दाना हाल्ने, मिसिनी चाहिँ थोरै हालेर त्यो पानी खाने भने 15 मिनटभित्रमा पिसाब खुल्छ होइन। यो चाहिँ हामीले सन्देश दिएन र यो मैले प्रयोग गरेरै देखाएँ विमानमा। त्यसो भएको हुनाले यो कुरालाई हामीले प्रचार प्रसार गर्नुपर्छ, दुबो होइन दुबोको चाहिँ महत्व छ। पिपलको अब कसैलाई ग्यास्ट्रिक छ भने चिया खाए ग्यास्ट्रिक हुन्छ होइन, यो चियामा दसवटा बिक्छ, टेनिन, थिन, साइनोजन, स्टिल लाइन, कार्बोलिक अम्ल, बाला टाइला होइन गरेर दसवटा चाहिँ बिखहरू छ यो पेचिन समेत गरेर। अब त्यो चियाबाट उत्पन्न हुने जुन चाहिँ के अरे ग्यास्ट्रिक छ, त्यो ग्यास्ट्रिकलाई चाहिँ सन्चो गर्ने भनेको के भने पिपलको पात, पिपलको पातलाई लोकल चामलसँग नित्य कर्म बिहान गरेपछि कराप कराप गरेर खानुपर्छ र पानी जस्तै खानु चपाएर खानुपर्छ। त्यसपछि गएर एक घण्टा पानी नखाएपछि त्यो ग्यास्ट्रिक 25 दिन खानुपर्छ, सदाको लागि समाप्त हुन्छ, सदाको लागि समाप्त हुन्छ। अब कसैलाई थाइराइड छ, थाइराइड छ भने कोइरालाको बोक्रा होइन उमालेर होइन खाने नम्बर एक, अनि नम्बर दुई टाँकीको मुन्टा उमालेर खाने नम्बर दुई, नम्बर तीन पिपलको बोक्रा उमालेर खाने होइन यो चाहिँ बराबर खाने हो भने र यसले चाहिँ के छ भने थाइराइडलाई चाहिँ होइन 55 दिनभित्र थाइराइडलाई निको पार्छ। अब चाहिँ बेल होइन, बेल आफैमा औषधि हो र अब हजुरले लोकल के अरे स्थानीय जडीबुटीको बारेमा के गर्न सकिन्छ भन्ने जुन कुरा उठाउनु भएको थियो मैले के अरे बेलको बारेमा भने र बेल महाऔषधि होइन, कसैको चाहिँ कोलेस्ट्रोल बढेको छ, कोलेस्ट्रोल बढेपछि होइन ब्लड प्रेसर बढ्छ, सुगर बढ्छ र त्यो कोलेस्ट्रोल भनेको चाहिँ सुगर र चाहिँ ब्लडको चाहिँ प्रारम्भिक चाहिँ स्टेज हो र त्यसलाई बढे त्यसलाई नियन्त्रण गर्नुपर्छ बढ्न दिनु। त्यो के छ भने बिहान बिहान बेलको पात उमालेर एक महिना निरन्तर चाहिँ सेवन गर्ने हो भने होइन त्यो कोलेस्ट्रोल घट्छ, कोलेस्ट्रोल घटेपछि चाहिँ सुगर पनि हुने कुरा हुँदैन, ब्लड प्रेसर हुने कुरा पनि हुँदैन, तर त्यो चाहिँ बेलको पात खाँदाखेरि त्यो दिनमा मासु खानु हुँदैन र अन्डा खानु हुँदैन, किन अन्डा त कहिले सेवन गर्नु हुँदैन किनभने बेलले भनेको छ र म त्यस्ता दुष्टलाई चाहिँ होइन नष्ट गर्छु जसले अन्डा सेवन गर्छ भनेर भनेको छ। अन्डामा दुईटा अन्डा अन्डा चाहिँ अन्डामा अन्डा खानु हुँदैन, अन्डामा दुईटा चाहिँ ब्याक्टेरिया छ, एउटा साल्मोनेला एउटा कम्पिलो भन्ने ब्याक्टेरिया छ, कम्पिलो र साल्मोनेला ब्याक्टेरियाले मान्छेलाई के बनाउँछ भने एकदम नेगेटिभ काले नेगेटिभ मात्रै बनाउँछ र अहिले हाम्रो मुलुकमा मान्छे नेगेटिभ किन भएको छ भने यो अन्डा बढी सेवन गरेको कारणबाट पनि नेता होस् कार्यकर्ता होस् अथवा पब्लिक होस् धेरै के छ भने नेगेटिभ छ, त्यसकारण त्यो खानपिनलाई रोक्नपर्छ, त्यो अन्डालाई रोक्नपर्छ। त्यसो भएको हुनाले त्यो नेगेटिभ चाहिँ कुरालाई रोक्नलाई होइन हामीले दुबोको चाहिँ प्रयोग गर्न सकिन्छ, दुबोको चाहिँ के अरे होइन जुस खान सकिन्छ, बेलको जुस खान सकिन्छ र यो कुरालाई हामीले प्रचार प्रसार गर्न जरुरी छ। त्यही भएर चाहिँ अन्डा चाहिँ के छ भने र सेवन गर्न चाहिँ ठिक छैन। अब नेगेटिभ बन्छु म चाहिँ के अरे भोइलेन्ट बन्छु, हिंसक बन्छु होइन काटमारोमा विश्वास गर्छु, आगो लगाउँछु जलाउँछु भने त्यो अन्डा चाहिँ सेवन गर्न चाहिँ होला होइन। नेगेटिभ बनाउनु छ भने छोराछोरीलाई अथवा हिंसक बनाउनु छ भने उपद्रव बनाउनु छ भने होइन दुष्कर्मवादी बनाउनु छ भने होला अन्डा, नत्र अन्डाको सेवन चाहिँ राम्रो छैन। त्यसो भएको हुनाले अन्डा सेवन नगर्ने विषयमा जुन वेदले चाहिँ एउटा होइन उल्लेख गरेको छ त्यो वेदको विषयवस्तु कस्तो हो त भन्दाखेरि नतिजा र परिणाम प्रयोग गरेर निस्काएको निकालेको चाहिँ के हो त भने उत्तम चाहिँ होइन साधन हो ज्ञान हो। त्यही भएर वेदमा लेखेका कुरा सबै सत्य हुन्, त्यही कुरा असत्य होइन, किनभने त परिणाम गरेर निकालेको कुरा हो कि उपज हो। त्यही भएर वेदलाई चाहिँ संसारको चाहिँ के हो महाज्ञान र वेदसँग बाजिएको कुराको अर्थ हुँदैन भनेर भनिएको छ। त्यही भएर यो चाहिँ के अरे वेदलाई चाहिँ आधार मानेर गीतामा पनि भनिएको छ, 17 अध्यायमा छ कस्तो कस्तो खाना खानुहुन्न भन्ने बारे छ त, फुड डाटा टु बिटर टु साउर साल्टी हट पन्जेट ड्राई एन्ड बर्निङ बर्निङ आर्दिय टु दोज इन द बोर्ड अफ पेसेन्ट सच फुड कोज डिजिज होइन डिजिज डिस्ट्रेस एन्ड मिजरी भने साह्रै तितो अमिलो पिरो रुखा सुक्खा होइन भुकेर भुटेका यस्ता चाहिँ खाना जस्तो चाउमिन कुरमुरे चुरमुरे खान हुँदैन र यस्ता खानाले रोग दुःख कष्ट निम्ताउँछ होइन भनेर चाहिँ वेदको 17 अध्यायमा होइन भनिएको छ। त्यही भएर चाहिँ यो वेद के अरे गीताको 17 अध्यायमा चाहिँ भनेको छ त्यो वेदलाई आधार मानेर भनेको होइन वेदलाई आधार मानेर चाहिँ भनिएको, त्यसकारण वेदसँग चाहिँ बाजिएको चाहिँ कुराहरूको चाहिँ कुनै बाध्य हुँदैन। वेदले भनेका कुरालाई उनीहरूले इलाबोरेटली चाहिँ स्वीकार गरेर के गर्ने हो त भने चाहिँ व्याख्या गर्ने हो, त्यसलाई चाहिँ स्वीकार गरेर चाहिँ केही कुराहरू थप्ने हो, तर वेदका चाहिँ मूल कुरालाई चाहिँ उसले अनिवार्य रूपमा मानेको हुन्छ हरेक चाहिँ ग्रन्थले। त्यसकारण बेसक चाहिँ नमानिएको कुराको त अर्थ हुँदैन। त्यही भएर यो खानपिनको सन्दर्भमा अब यस्ता खानालाई चिया चाहिँ हामीले के गरेर खाने भने दालचिनीको चाहिँ बोक्रा बेलुका उमालेर खाने मुटुको रोग समाप्त हुन्छ। बेलुका बेलुका दालचिनीको बोक्रा उमालेर खाने भने मुटुको रोग चाहिँ सन्चो हुन्छ। मुटुको रोग लागेको रहेछ भने त्यसलाई चाहिँ उसले के गर्छ भने रोकथामको काम गर्छ, प्रिभेन्सनको काम गर्छ। भनेपछि हामीले चिया किन पिउनु पर्यो? त्यही चाहिँ के अरे दालचिनीको बोक्रा पिए त भइहाल्यो, होइन? त्यसपछि जामुनको चाहिँ बोक्रा पिए हुन्छ। जामुनको बोक्रा उमालेर गरी के अरे हाम्रो चाहिँ के अरे पत्थरी रहेको हुन्छ नि पित्तमा, त्यो पित्तको पत्थरी जान्छ। अरू सबभन्दा चाहिँ कडाको हो त भने त्यो अघि मैले दतिवन भने अपमान दतिवनको पञ्चाङ्ग र गहतलाई सँगै उमालेर खाने हो भने पित्तको पत्थरी पनि जान्छ, जस्तो सुकै पछाडि जान्छ। कति दिन भने 25 दिन खायो, होइन? अब यो चाहिँ अपमार्गलाई महिलाहरूले व्यवसायको लागि प्रयोग गर्न सक्छ, जस्तो दाँतको लागि बन्धन बनाएर बेच्न सक्छ, त्यसपछि गएर पित्तको पत्थरी फाल्न चाहिँ होइन यसले काम गर्न सक्छ, औषधि बनाएर बेचे हुन्छ। त्यही भएर सारा जडीबुटीलाई प्रयोग गरेर सिक्ने र त्यसलाई औषधि बनाएर धनियो। त्यही भएर वेदले भनेको छ, बारम्बार सन्देश गरेको, दुष्प्रवृत्तिबाट टाढा रहेर होइन दुष्प्रवृत्तिबाट टाढा रहेर धनी र निरोगी भएपछि मानिस सुखी हुन्छ भनेर भनिरहेछ। मान्छे सुखी हुनुपर्छ, चारवटा कुरालाई ध्यान दिनु पर्यो। पहिलो उसले एउटा दुष्प्रवृत्ति दुष्कर्मबाट ऊ टाढा रहनुपर्छ, नम्बर एक। नम्बर दुई के गर्नुपर्छ त भने ऊ ज्ञानी हुनुपर्छ, ज्ञानवान हुनुपर्छ, नम्बर दुई। नम्बर तीन उसको के हुनुपर्छ त भनेर भन्दा ऊ निरोगी हुनुपर्छ, होइन? निरोगी भएपछि बल्ल ऊ के हुन्छ, धनी हुन्छ। धनी भएपछि बल्ल उसको अर्थ हुन्छ। अब रोगी भएर धनी भएपछि केही अर्थ हुँदैन, माने हुँदैन भनेर स्पष्ट रूपमा चाहिँ होइन उद्बोधन गरेको छ वेदले। यो कुरालाई हामीले गम्भीर रूपमा ध्यान दिनुपर्छ। र अर्को म एउटा कुरा राख्न चाहन्छु वेदको बारेमा। वेदले के भनेको छ भने कस्ता मान्छेहरू डक्टर हुन् त भने सबैजना मान्छे चाहिँ डक्टर हुन् र कसरी हो त भन्दाखेरि उसले स्पष्टले लडाईँमा राजाहरू जम्मा भए है जोसित औषधिहरू जम्मा हुन्छन्, औषधि भनेको जडीबुटी, जोसित जडीबुटीहरू जम्मा हुन्छन् ती ज्ञानवान पुरुषलाई चिकित्सक भनिन्छ, डक्टर भनिन्छ। र त्यही चाहिँ ज्ञानवान पुरुष चिकित्सकले होइन दुःख पीर रोग आदि चाहिँ व्याधा सम्पूर्ण चाहिँ निर्मूल पार्दछ भनेर वेदमा भनेको छ। त्यसो भएको हुनाले जोसँग चाहिँ जडीबुटीहरूको बारेमा जानकारी भएर जसले जडीबुटी चाहिँ होइन जम्मा गर्छ त्यही मान्छे डक्टर हो भनेको छ। त्यही भएर हरेक मान्छे डक्टर बन्न सक्छ, हरेक मान्छे। त्यसो भएर हरेक मान्छे डक्टर बन्न सकेपछि त रोग त लागेन, होइन? यो आचरणमा बस्नु पर्यो। त्यसो भएर त्यही भएर चाहिँ आचरणमा बसेन भने चाहिँ अब जस्तो अन्डा खाने राति मासु खाने भने त्यो आचरण विपरीतको कुरा हो, होइन? त्यसलाई त रोग लाग्छ लाग्छ। र जसले आचरणमा बस्छ त्यसलाई रोग लाग्दैन। जस्तो आँप र दुधको सेवन गर्न मिल्दैन, त्यो किडनी बिग्रन्छ। जस्तो हाम्रो यहाँ ठुलो अहिले यहाँ त नाम नभनौँ, होइन त्यो कुनै हालतमा एक हुँदैन दुई हुँदैन तिन, त्यो किडनी त एक जान्छ दुई जान्छ तिन। जस्तो हाम्रो देशको भूतपूर्व प्रधानमन्त्री अनि यति उहाँ यहाँ बुझ्नुहुन्छ मैले नाम नभनौँ, र उहाँको किडनी बिग्रेको कारण के उहाँलाई थाहा छैन, होइन? उहाँको के अरे बिग्रेको कारण के हो त भने दुध र आँप होइन लगातार बारम्बार खाएको हुनाले उहाँको किडनी भएको, होइन? त्यसो भएको हुनाले चाहिँ भगवान शिवले पार्वतीलाई चाहिँ सम्झाउने क्रम हुनुहुन्छ, संसार रूपी रोगको औषधि के हो भनेर प्रश्नमा पार्वतीले चाहिँ सोध्नु भएको प्रश्नमा भगवान शिवले बारम्बार भन्नुभएको छ संसार रूपी रोगको औषधि ज्ञान हो, ज्ञान भए केही पनि छैन, र ज्ञानले सारा संसारलाई प्रसादित गर्छ ढाक्छ भन्यो। अब त्यो चाहिँ हाम्रो पूर्व प्रधानमन्त्रीलाई त्यो ज्ञान भएन। प्रधानमन्त्री हुने एउटा कुरा, पदको कुरा, ज्ञान भनेको अर्को विषयवस्तु हो। र आँप र दुधसँगै खाएपछि त्यसको किडनी होइन गयो, अनि एक गयो दुई गयो तिन गयो, यसमा कसैले बचाउन सक्छ? त्यही भएर आँप र दुध र दही मिल्दैन, स्याउ र चाहिँ होइन दुध होइन त्यसपछि पनि मिल्दैन, होइन? त्यो मिल्दैन फेरि, त्यो एकदम खतरनाक हुन्छ। दुध मिल्दैन, त्यो दही मिल्छ फेरि, आँप छ आँपसँग दही मिल्दैन, होइन? स्याउसँग दही मिल्छ, यो जान्नुपर्छ। त्यस कारण यो खानपिन कस्तो खाने भनिन्छ, जस्तो उदाहरणलाई अब यहाँलाई अब राति खान नहुने के हो भने लौका खानु हुँदैन, साग खानु हुँदैन राति, रायो साग पनि खानु हुँदैन, तोरीको साग पनि खानु हुँदैन, होइन, त्यसपछि गएर अमिलो चाहिँ फलफुल पनि खानु हुँदैन, राति धेरै कुरा जस्तो चाहिँ अब यो बन्ना राति खानु हुँदैन, यसले के हुन्छ बिस्तारै थाइराइड बनाउँछ, होइन, बुढो काउली खानु हुँदैन, अनि यसले चाहिँ के अरे बिस्तारै के छ भने थाइराइडलाई चाहिँ के छ भने होइन उन्मुख गराउँछ र थाइराइड चाहिँ उत्पन्न गराउँछ। त्यो राति चाहिँ मुला खानु हुँदैन, राति करेला खानु हुँदैन, तितो चित्त केही खानै हुँदैन राति, होइन, राति त मासु खानु हुँदैन, राति दही खानु हुँदैन। कति बजेपछि दही खानु हुँदैन भन्दा बाह्र बजे दिउँसोको बाह्र बजे पछाडि दही जसले खान्छ त्यसलाई पिनास हुन्छ, सास गराउने रोग लाग्छ, त्यसपछि गएर त्यसलाई के छ भने माइग्रेन हुन्छ, होइन, हुने रोग पनि लाग्छ, नहुने रोग पनि लाग्छ। त्यसो भएको हुनाले दही हुँदैन र महिलाले यो सन्देशमूलक कार्यक्रममा के छ भने महिलाले पाँच दिन होइन पर सरेको बेलामा दुध किमार्छ पनि सेवन गर्नु हुँदैन, दुध कुनै हालतमा हुँदैन महिलाले पाँच दिन, त्यसले सेतो पानी बग्छ, पाठे घर ध्वस्त बनाउँछ। महिलाले आफ्नो पाठे घरलाई जोगाउनु पर्छ, किनभने सृष्टिको निरन्तरता गर्ने को जिम्मा त कसले लिएको छ त, पाठे घरमा राखेर महिलाले लिएको छ। त्यसो भएको उनीहरूले सृष्टिमा राम्रो चाहिँ बच्चा जन्माउने हो भने पाठे घरलाई सबभन्दा राम्रो बनाउनु पर्छ, र पाठे घरलाई ध्वस्त बनाउँछ के छ, पाँच दिन दुध खायो भने ध्वस्त बनाउँछ। त्यस बेला के छ भने दही चाहिँ जसै सेवन गर्नु पर्छ, बाह्र बजेभित्रमा बिहान त्यो गरेपछि दहीले के गर्छ पाठे घरलाई एकदम राम्रो बनाउँछ, पाठे घरलाई कहिल्यै बिग्रन दिँदैन दहीले। तर बाह्र बजे पछाडि होइन, दिउँसोको बाह्र बजे पछाडि होइन, बाह्र बजेभन्दा अगाडि होइन, बिहान बाह्र बजेसम्म दही पियो भने पर सरेको पाँच दिन जसै खुवाउनु पर्यो, जसै खानु पर्यो। खाएपछि चाहिँ पाठे घर एकदम राम्रो हुन्छ, पाठे घर राम्रो भएपछि र सृष्टिलाई चाहिँ होइन के अरे दिने जुन सन्तान छ त्यो सन्तान पनि राम्रो हुन्छ, र त्यस्तो सन्तान के हुन्छ भने दिमागदार हुन्छ, त्यो सन्तानले चाहिँ शासन चलायो भने भ्रष्टाचार पनि गर्दैन। तर चाहिँ अब दुध खाएर पाठे घर बिगारेका चाहिँ सन्तान भयो भने त्यो भ्रष्टाचारी पनि हुन्छ, कपुत पनि हुन्छ, त्यो दुष्कर्मी पनि हुन्छ, के रोग लाग्छ लाग्छ, त्यो अचम्मको चाहिँ विषयवस्तु। यो कुरालाई अब हामीले धेरै इलाबोरेटली यहाँ त भन्न सकिँदैन, खालि संकेतको रूपमा मात्रै भनिदिएको होइन। त्यस बेला चाहिँ पाँच दिन चाहिँ कुनै हालतमा दही सेवन गर्ने, दुध सेवन गर्नु हुँदैन, यो कुरालाई मैले चाहिँ राख्दिन।
2: हाम्रो आमाहरूले चाहिँ गाईको दुध सेवन गर्न हुँदैन भन्ने चाहिँ सुने थिएँ मैले,
1: त्यो कुनै पनि हुँदैन, दुध चाहिँ हुँदै हुँदैन, पाँच दिन त हुँदै हुँदैन, पाँच दिनलाई एकदम रोक्ने, यो चाहिँ सन्देशै दिनुपर्छ।
2: अहिले त अब यो
1: फेसन भयो नि,
2: फेसन भयो हो त नि,
1: त्यो खानु हुँदैन, सेवन गर्नै हुँदैन।
2: अहिले त्यही भएर विभिन्न रोगहरू,
1: पाठे घरको रोग छ, सेतो पानी बग्छ, होइन, हरेक कुरा छ नि,
2: अन्य रोगहरू पनि, जस्तै अब हामीले त धेरै गर्न सकिने रहेछ, जडीबुटीको प्रयोगबाट स्वास्थ्यलाई स्वस्थ बनाउँदै अझ आर्थिक समृद्धि पनि गर्न सकिने रहेछ।
1: जस्तो हजुरलाई त्यो के अरे एउटा घाउ हुन्छ नि, के त्यसलाई चिचिन्डो लगाइदियो भने जनी खतिरा, जनी खतिरालाई चाहिँ चिचिन्डो लगाएर तपाईँले त्यो जनी खतिरामा लगाइदिनुहोस् त, ठाउँका ठाउँमा निको के अरे मान्छे रोएर चाहिँ दगुरिरहेछ, केही गर्ने चिचिन्डोलाई काटेर, चिचिन्डोको जुन तरकारी खाइन्छ नि त्यो चिचिन्डोलाई काटेर चाहिँ टुक्रा बनाएर लेदो बनाउने, जहाँ चाहिँ जनी खतिरा छ त्यहाँ लगाइदिनुहोस्, ठाउँका ठाउँ तीन पटक लगाइदिनु, तिन दिन लगाइदिनु, ठाउँका ठाउँ भनेको त्यसले, त्योभन्दा पनि अझ राम्रो अर्को के छ भने भिरिङ्गी झार छ, भिरिङ्गी झारले त अझ त्यसले भन्दा अझ छिटो गर्छ
2: है,
1: भिरिङ्गी झार पाइएन भने चिचुन्दो गर्नु होइन, विकल्प त छ नि त जडीबुटी त, अब जति के अरे एउटा कुरा बुझ्नु पर्यो, ज्वरो आएको बेलामा आँखा पाकेको बेलामा यो जान्नु पर्यो, चिचिन्डो चाहिँ सेवन गर्नु हुँदैन, खान हुँदैन, खायो भने आँखै बन्द हुन्छ, त्यो कुरा कहिल्यै बिर्सन हुँदैन। यो चिचिन्डो खतरा छ होइन, कुनै बेला दुईपटक खतरा छ, ज्वरो आएको बेलामा र आँखा पाकेको बेला, होइन, ज्वरो आएको बेला नि खानु हुँदैन, आँखा पाकेको बेला नि खानु हुँदैन, होइन, यो दुईपटकको चाहिँ अवस्थामा होइन खानु हुँदैन, र यो कुरा एकदम बुझ्नुपर्छ। त्यसो भएको अब आलु र मुला खानु हुँदैन, फेरि आलु जस्तो सेतो पानी बग्छ कुरा आयो नि हजुरले, यो कुरा सन्देश दिनुपर्छ, आलु र मुला सँगसँगै खायो भने सेतो पानी बग्ने रोग लाग्छ। आलु र मुलाको संयोगभित्र गाउँ गाना बनाउँछ नजानेर, नजानेपछि त के गर्ने त, गाह्रो हुन्छ। त्यही भएर यो आलु र मुलाको संयोग मिल्दैन, आलु र मुला महिलाहरूले खायो भने सेतो पानी बग्ने रोग लाग्छ, पुरुषहरूले खायो भने सास गलाउने, काखी गलाउने, बोझा गलाउने अनि आदि रोगहरू लाग्दछ। त्यो यसको संयोग मिल्दैन, खानाको चाहिँ संयोग मिल्नुपर्छ, जस्तो चना र मुलाको संयोग मिल्छ, चना पकाउँदा बुला हाल्न पर्छ, असाध्य आलु हुनु हुँदैन, आलुलाई वर्जित गर्नुपर्छ, होइन होइन आलुलाई वर्जित गर्नु, आलु कहाँ मिल्छ त भन्दाखेरि चनासँग मिल्छ, तर बुला नहालिकन चना र बुला होइन के अरे बुलालाई बाहेक गरेर चना र आलु मिल्छ। अब चाहिँ बुला हाल्ने हो भने फेरि के गर्नु पर्यो, आलुलाई बाहेक गर्नु पर्यो होइन, त्यसपछि बुला र चना खायो भने पेटको होइन रोग पनि लाग्दैन, असाध्यै राम्रो हुन्छ, पेटको 108 वटा रोग हुन्छ, त्यो 108 वटा रोगलाई बुला र चनाले चाहिँ के छ नियन्त्रण गर्छ एउटा कुरा। अन्त कालो दाल, कालो दाल र हाम्रो रुख कटर हुन्छ नि त्यो के अरे तरकारी खाने हो, त्यसको तरकारी र रुख कटर चाहिँ कालो दाल खाने हो भने फर्स्ट स्टेजको क्यान्सर पेटको छ भने फालिदिन्छ, त्यति औषधि हो त्यो कालो दाल, फेरि अरू दाल हुँदैन, कालो दाल र रुख कटर अचार बनाएर तरकारी बनाएर खाने, पाकेको होइन काँचो हुन्छ नि रुख कटर खाने 10-12 दिन खानुहोस् त, यस्तो राम्रो गर्छ त्यसले चाहिँ क्यान्सर सम्बन्धी फर्स्ट इज क्यान्सर फल, तर त्यसमा एउटा शर्त छ फेरि त्यो त्यहाँ घिउ हाल्नु हुँदैन, कालो दालमा घिउ हाल्नुपर्छ अरू बेला, तर यो रुख कटर खाँदाखेरि कालो दाल हाल्नु हुँदैन, हुँदैन कालो दालमा घिउ हाल्नु हुँदैन, रुख कटर खाएको बखतमा यसको समय छ पर्सि, जस्तो अब कालो दाल खाँदा मासु खानु हुँदैन, यसको नियम छ के, यो नियमलाई ध्यान दिनुपर्छ, कालो दाल खाएको बेला घर लेख्नु पर्यो, कालो दाल खाएको बेलामा मासु खान हुँदैन, कालो दाल खाएको बेला दुध खान हुँदैन,
2: दुध
1: हुँदैन कालो दाल।

0: आफ्नै किडनी जान्छ र यो गम्भीर चाहिँ विषयवस्तु हो। त्यसो भएको कुन चिज खाँदा कहाँ कोसँग सहयोग मिल्छ भने मैले अघि दुध र चाहिँ होइन दुध त्यस्तो राम्रो चिज हो बेच्ने त भने छ नि दुध र अन्नबाट बल धारण गर भने तर त्यही दुध कुन बेला चाहिँ अनुपयुक्त हुन्छ भन्दा स्याउ खाँदा अनुपयुक्त हुन्छ मेवा खाँदा अनुपयुक्त हुन्छ स्याउ त हुँदै हुँदैन स्याउ सहनु हुँदैन र मेवा सहनु हुँदै हुँदैन मेवा सहनु हुँदैन त्यसपछि गएर मैले अघि भने आँपसँग जुन मैले उदाहरण दिएको थिएँ पूर्व प्रधानमन्त्रीको कुनै हालतमा हुँदैन आँप र दुध किमार्छ पनि हुँदैन एक हुँदैन दुई हुँदैन तिन हुँदैन र त्यो खाने बित्तिकै किडनी जान्छ र यो कुरालाई एकदम गम्भीर रूपमा चाहिँ ध्यान दिनुपर्छ। अब किडनीलाई जोगाउने केले हो त प्रश्न त आयो होइन किडनीलाई जोगाउने भनेको सिप्लिगान हजुरलाई थाहा छ सिप्लिगान र त्यो सिप्लिगानले होइन किडनीलाई जोगाउँछ सिप्लिगान वर्षको हामीले केही नभए 30 पटक खानुपर्छ यो चैत वैशाख जेठमा राम्रो हुन्छ होइन चैत वैशाख जेठ फाउन्डसबाट सुरु हुन्छ यसले असाध्यै राम्रो गर्छ आलु र चाहिँ होइन सिप्लिगानको चाहिँ सहयोग मिल्छ र यो खाने बित्तिकै के हुन्छ भन्दाखेरि आफ्नो चाहिँ किडनीलाई यसले जोगाउँछ त्यही भएर अहिले हामीले बच्चालाई बिगारेका छौँ कुरमुरे चुरमुरे च्याउ खा च्याउमी खाएर होइन किडनी त बिगारेको छ त्यसो भएको त्यसलाई रोक्ने उपाय भनेको एउटै छ संसारमा त्यो भनेको किडनी जोगाउने भनेको सिप्लिगान अब यो हामीले प्रचार गरेनौँ सिप्लिगान भनेको औषधि हो रामबाण हजुरले हामीले सबले के प्रचार गर्नुपर्छ भने वर्षको 30 पटक सिप्लिगान खाने हो भने सुकाएर राख्नु पर्यो सधैँ त पाइन्न होइन सुकाएर राख्ने अनि पानीमा भिजाएर आलु हालेर खाने त्यसरी खायो भने त्यो किडनी यति बलियो हुन्छ किडनीको रोग कहिले जीवनभर बाँचो जेल लाग्दैन
1: त्यो बच्चाले नै
0: जब मैले खाने त्यो बच्चालाई नै हुन्छ 5 वर्षदेखि सबै बच्चालाई हुन्छ होइन राम्रो सिप्लिगान असाध्यै राम्रो त्यसकारण सिप्लिगान भन्ने बित्तिकै हजुरहरू हामीले के प्रचार गर्नुपर्छ यो किडनीको संसारको सबभन्दा राम्रो औषधि हो होइन किडनीको औषधि भनेको सिप्लिगानै हो र यो सिप्लिगान चाहिँ खानुपर्छ भनेर अहिले सिप्लिगानको व्यापार गर्न लाउने सिप्लिगानको खेती गर्ने अनि नेपाल के जब स्वस्थ हुन्छ नेपाली चाहिँ स्वस्थ भएपछि त पैसा त जसै कमाउँछ त स्वस्थ मान्छेले रोगीले पो कमाउँदैन होइन निरोगीले त कमाउँछ त्यही भएर बेलले त निरोगी र धनी हुने परिकल्पना गरेको छ होइन सुख भन्नलाई सुखी हुनलाई निरोगी र धनी बन भनेर बारम्बार उसले सन्देश चाहिँ होइन उजागर गरेको छ त्यही भएर यो सिप्लिगान असाध्यै महत्वपूर्ण कुरा हो अनि मैले भने थाइराइडलाई कोइरालाको चाहिँ फूल वर्षको चाहिँ 40 पटक खानुपर्छ त्यसलाई अचार बनाएर तपाईँ अचार बनाएर खानुहोस् तरकारी बनाएर खानुहोस् तर वर्षको 40 पटक होइन त्यो चाहिँ कोइरालाको फूल खानुहोस् त्यो थाइराइड समाप्त हुन्छ अनि थाइराइड कसरी हुन्छ फेरि प्रश्न त आयो थाइराइड कसरी हुन्छ भन्दाखेरि हामीले जुन के अरे परापूर्व होइन सनातन वैदिक धर्म अनुसार पित्तलको भाँडामा जुन पकाएर त्यो वैज्ञानिक कारण त्यो ठूलो वैज्ञानिक तल त्यसलाई अहिले हामीले छोडेर के गर्यौँ त भने अवैज्ञानिक आफैले रोग निम्ताउने चाहिँ के गर्यो त भन्दाखेरि हामीले केमा खायौँ भन्दाखेरि यो राइस कुकरमा खायौँ त्यो राइस कुकरमा खानु भनेको होइन थाइराइड होइन ल्याउनु हो किनभने त्यो राइस कुकरको भाँडा बाँध्दा त्यहाँ लेसो लेसो आउँछ त्यो लेसो लेसो भनेको थाइराइड उत्पन्न गराउने मेसिन हो अब यो चाहिँ त्यो चाहिँ त्यहाँ खाएपछि त 100 मा 100 थाइराइड हुन्छ होइन त्यही भएर खान सकिन्छ भने भात पित्तलको भटुवा खाने त्यो वैज्ञानिक कारण हो असाध्यै ठूलो वैज्ञानिक कारण हो तर यसको हामीले प्रचार गरेनौँ पित्तलको भटुवा खाने भनेको वैज्ञानिक कारण हो कुनै रोग लाग्दैन है तँलाई थाइराइडको रोग लाग्दैन घाँटीको समस्या आउँदैन किडनीको समस्या आउँदैन भनेर उसले सन्देश छ तर यो प्रचार गरेन होइन हाम्रो के अरे हजुरआमाले हजुरबाले पनि यो चाहिँ तललाई भनेन अनि बाले पनि भनेन उसले कारणै जानेन अब कारण नजानिकन त प्रचार गर्ने कुरै आएर त्यसबाट कारण जान्नु पर्यो ज्ञान जान्नु पर्यो त्यही भएर चाहिँ बारम्बार वेदमा के भनेको छ भने र कसैलाई चाहिँ दुःख दिनुभन्दा पनि शत्रुलाई पनि समाप्त पार्न के छ भने हे अग्निदेव ज्ञानको ज्ञानको कर्मले ज्ञानले शत्रुहरूलाई के छ भने सखा पार्नु पर्छ पिटेर होइन ज्ञानले ज्ञानले हराउनु पर्छ शत्रुलाई चाहिँ ज्ञानले हराउनु पर्छ भने अब हामीले सिकेको चाहिँ हाम्रो वैदिक ज्ञान जो वैज्ञानिक छ यो ज्ञानले त सारा संसारलाई हराउन सक्छ त्यही भएर त अमेरिकाले पढेको छ वेद पढाएको छ अनि डेनमार्कमा कक्षा 5 देखि अनिवार्य गीता पढ्नुपर्छ अनिवार्य रूपमा गीता पढ्नुपर्छ किनभने त्यसले सुसाइड रोक्छ स्विडेनमा चाहिँ सुसाइड त धेरै छ त्यहाँ त सम्पन्न भएर के अनि मानसिक रोगी छन्।

0: र त्यसलाई रोक्ने भनेको चाहिँ के र बे जलले पर्छ त्यसले चाहिँ सुसाइड हुँदैन त्यसलाई होइन गीताले हुँदैन भन्ने उनीहरूले गरेर अहिले चाहिँ देरमारमा कक्षा पाँचदेखि अनिवार्य छ वेद पढ्नै पर्छ त्यसपछि गीता पढ्नै पर्छ उनीहरू त्यो अनिवार्य भयो किनभने त्यसले आत्महत्यालाई सुसाइडलाई होइन रोक्छ अरू कसैले रोक्न सक्दैन भन्ने कुरा चाहिँ भएको हुनाले अहिले चाहिँ अमेरिकन महिलाहरूले चाहिँ होइन वेद पढेर एकै दिनमा 7 लाख महिलाहरू सनातन वैदिकवादी धर्ममा आए पढेर नपढे त पढेपछि त आउँछ मैले बारम्बार भन्छु 25 पटक कसैले वेद पढ्छ भने त्यसमा 1000% परिवर्तन आयो 1000% ठोक्कुवाका साथ हुन्छ अब पढ्दै पढ्दैन त अब नपढेपछि कसरी आउँछ त होइन त्यो यज्ञ भनेको बारेमा छ यज्ञ भनेको पुरोहितहरूले गर्ने कल्याणकारी कार्य अनि यज्ञ किन गरेको त भने सर्वता शुद्धता बढाउनका लागि फोहोर फाल्नका लागि के यज्ञ गर्ने त्यसको वैज्ञानिक कारण छ त्यही भएर पिपल सवि यस्तो कुरा चाहिँ वैज्ञानिक तर यो बारे हामीले प्रचार गरेनौँ र यो चाहिँ एउटा महत्वपूर्ण कुरा छ त्यही भएर यसमा मैले धेरै कुराहरू राखेँ अब
1: हामी कसरी जानुपर्ने अवस्था छ त अहिलेको परिवेश सबै हेरेर हेर्ने हो भने कसरी जाँदाखेरि उपयुक्त हुन्छ
0: अब मैले अघि भने वेद अनुसार होइन हामीले आचरण गर्ने खानपिनमा यो एउटा पाटो मैले भने अर्को कुरा के छ भने अब हामीले चाहिँ हाम्रो होइन मुलुकमा भएको होइन नेपालमा भएको जति चाहिँ आँखाले देखेका जडीबुटीहरू छन् तिनको पहिला पहिचान गर्ने चिन्ने र त्यसलाई चिनेपछि त्यसलाई कहाँ प्रयोग गर्न सकिन्छ त होइन कहाँ के अरे बेच्न सकिन्छ त होइन भनेर चाहिँ हामीले प्रयोग गर्न चाहिँ सिक्न पर्यो जान्न पर्यो त्यो सरकारले ध्यान दिनु पर्यो त्यो चाहिँ योजना आएका व्यक्तिहरूले जानेर त्यसलाई बजेटमा राख्नु पर्यो यहाँ त के छ भने बजेटमा त यो के अरे आयुर्वेदको बारेमा त राखेकै छैन नगन्ने राखेको छ बजेटमा राखियो भने र यसलाई चाहिँ बजेटमा चाहिँ राम्रो चाहिँ समावेश गर्ने हो भने यसैले चाहिँ बजेट त कति दिन चाहिँ दिन्छ सबै नेपालीले चाहिँ पजेरो चढ्न सक्छ 3 करोड नेपालीले जस्तो उदाहरणको लागि म एउटा यहाँलाई चाहिँ भन्न चाहन्छु जस्तो उदाहरणको लागि यो चाहिँ के अरे यो बरको तल चाहिँ जुगा झरेको हुन्छ कि र त्यसलाई चाहिँ हामीले राम्रो चाहिँ भ्यागेर औषधि बनाउन सकिन्छ त्यो हामीले चाहिँ मुस्लिम कन्ट्रीहरूमा बेच्न सकिन्छ त्यो अरबौं रुपियाँ चाहिँ मात्रै खरबौं रुपियाँ पर्छ त्योहरूलाई हामीले सिकाउनु परेन हामीले बनाएर होइन अमेरिकन युरोपियन कन्ट्रीलाई चाहिँ होइन बेचे भयो होइन त्यो त्यो भेग यिनीहरूले जुन बनाएको भ्यागेरा छ नि त्योभन्दा चाहिँ यो 100 के अरे गुणा शक्तिशाली हुन्छ त्यो कति बिग्ला पनि परिकल्पना गरौँ त्यो चाहिँ हाम्रो त्यो वर्ग जुगा नै यसै फालेछ कसैले प्रयोग गरेको छ जानेकै छैन त्यो त्यति शक्तिशाली चाहिँ औषधि बन्छ होइन अब त्यसै त्यसै एउटाबाट कति पैसा आउँछ त परिकल्पना गरौँ न हामीले कति कमाउने त्यही भएर चाहिँ वेदले भनेको छ यो चाहिँ जति चाहिँ भेजिटेसन छ यो वनस्पतिहरू होइन यो के हो त भने के अरे यो इनर्जी क्यान बी प्रड्युस फ्रम भेजिटेसन फर युजफुल पर्पोज भन्छ कि र यो उपयोगी चाहिँ उद्देश्यका लागि वनस्पतिबाट हामीले इनर्जी चाहिँ प्रयोग गर्न सकिन्छ है उत्पादन गर्न सकिन्छ भनेपछि त त्यस्ता इनर्जी त कति गर्न सकिन्छ सकिन्छ र त्यसो भएको हुनाले यो बारेमा हाम्रो प्रचार भएन मैले भने एउटा बरको पिकमलको चाहिँ बारेमा अर्को पनि छ त्यो बकैलोको बारेमा र बकैलोको बारेमा असाध्यै राम्रो औषधि बन्छ त्यसबाट पनि गरे खरबौं रुपियाँ अरबको होइन खरबौं रुपियाँ कमाउन सकिन्छ अब त्यसपछि गएर चाहिँ अर्को हामीले चाहिँ यो के अरे बकैटो भयो त्यसपछि गएर हाम्रो चाहिँ के अरे चिराइटोबाट कमाउन सकिन्छ चिराइटोबाट कति कमाउन सकिन्छ कति सकिन्छ अनि अबला मैले एउटा कुरालाई यहाँ राख्न चाहन्छु अबला र अबला के छ भने असाध्यै राम्रो अनुहारको लागि र पेटको लागि त्योभन्दा राम्रो औषधि संसारमा बन्न सक्दैन हुँदैन अबलाको धुलो कुटेर अबलाको धुलो 5 दिन होइन बाहेक परसरेको बेलामा बाहेक राति सुत्ने बेला खायो भने अनुहार चहक हुन्छ क्रिम पाउडर केही लाउन पर्दैन यस्तो अनुहार चहक हुन्छ त्यो
1: होइन
0: त्यसलाई धुलो बनाउने अबलाको लाइक धुलो के अरे पहिला अबला ल्याएर सुकाउने काट्ने अनि धुलो बनाउने त्यो धुलोलाई बट्टा राखेर र बेलुका दुधसँग सुत्ने बेलामा एकदम खाने 5 दिन नखाने होइन 5 दिन त अब खाना भएन त्यो खाना नउ दुध खाना नउने बेला हुन्छ नि महिलाले त्यो बेला नखाने अरू बेला खाएछ अनुहार चहक हुन्छ यति राम्रो हुन्छ होइन त्यो कति बिग्छ मैले बेचेँ 43,000 मैले चाहिँ कमाए त्यो बेचेर कहाँको भन्दाखेरि बेलायतका लाउरिनीहरूलाई उधारोको लागि उनीहरूले मागेको मागे त्यो कति पैसा कमाउने होइन कतिपय त्यो अनुहार एकदम चहक हुन्छ कि त्यो हेर्ने बित्तिकै अनुहार चहक हुन्छ त्यो देख्दाखेरि तपाईँ दर्खा आफैले प्रयोग गरे हुन्छ सबले अनुहारमा चहक ल्याउन छ भने त्योभन्दा अर्को संसारमा औषधि नै छैन होइन अब त्यो अमलाको खेती गर्न पर्यो होइन अमलाले चाहिँ पेट सफा गर्छ होइन अमलाले अनुहार सफा गर्छ होइन त्यसपछि गएर चाहिँ अब हामीले चाहिँ त्यो अर्को एउटा अमलाको बारेमा मैले चाहिँ जुन भने निम भन्ने यहाँलाई थाहा छ र निमको एकदम राम्रो सौन्दर्य सामग्री भन्छ अहिले जुन सौन्दर्य सामग्री छ यो चाहिँ के अरे पार्लरहरूमा त्यो सबै क्यान्सर हुन्छ त्यो लाउँदाखेरि यो चाहिँ के अरे निमबाट बनाइएको चाहिँ बोक्रा र पात बनाइएको जुन सौन्दर्य सामग्री छ यसले क्यान्सर फाल्छ होइन अब यो के अरे निमको बुट्टामा बस्ने हो भने क्यान्सर लाग्यो उसलाई लगाएको मान्छे टिबी लगाएको मान्छे एक महिनासम्म चाहिँ त्यो निमको बुट्टा बस्यो भने लगभग त्यसको टिबी समाप्त हुन्छ निमको बुट्टामा बस्यो र त्यस बेला बाख्राको दुध खायो भने त होइन सधैँको लागि चाहिँ होइन टिबी रोग समाप्त तर के खानु हुँदैन गाईको दुध र घिउ खानु हुँदैन गाईको दुध र घिउले होइन टिबीलाई बढाउँछ बाख्राको दुधले टिबीलाई समाप्त पार्छ निमको चाहिँ होइन बुटले निमको पातले होइन सदाको लागि समाप्त अब निमको बारे खेती गरे भएर यो कुरा हाम्रो राष्ट्रिय योजना आयोगका व्यक्तिहरूले जान्नुपर्ने होइन र त्यही भएर मैले के भनेछु भने सबै 3 करोड नेपालीले सबले पजेरो चल्न सक्छ या पिउनको तलब 1,00,000 बनाइदिए पनि हुन्छ अनि जब उत्पादन गर्छ जति नि बिग्छ अब अमला चाहिँ अमेरिकामा नि बिग्छ डेनमार्क अनि बन्छ ब्राजिल अनि बग्छ मुस्लिम कन्ट्री पनि जानी बिग्छ किन अनुहार चहक बनाउन चाहिँ हामीलाई पैसा चाहिएछ उनीहरूलाई अनुहार चहक बनाउन चाहिँ कुरो त मिल्यो त होइन अब कुसबाट बनाएर बेचेरी भयो तेल बेचेरी भयो गुदरी बेचेरी भयो तर चाहिँ मैले अघि भने नि त्यो शक्तिशाली त्यो यात्रा गुम्बाको लागि भन्दा पनि त्यो शक्तिशाली हो मैले अघि भनेको जुन बरको जुगाको बारेमा भने र अब त्यो जति बेचे नि हो त्यो किन बिग्दैन त्यो त बिग्छ र त्यही कुरा हाम्रो चाहिँ योजना आयोगले जान्नुपर्छ होइन अब योजना आयोगले जान्दैन भने अब जस्तो रुद्राक्षको बोक्राकोबाट चाहिँ के अरे सुगर निको हुन्छ ब्लड प्रेसर निको हुन्छ रुद्राक्षको बोक्रा उमालेर होइन सेवन गरेमा अब यो बारेमा हामी प्रचार गर्नु हामीले त प्रचार गर्नु पर्यो नि अनि त्यसपछि त त्यो रुद्राक्षको गेराको साबन बन्छ त्यो भित्रको त्यो साबनलाई 4,500 रुपियाँमा जापानले 4,500 जापानले एउटा साबनलाई किन्छ त्यसबाट होइन के अरे त्यसबाट बनाएको साबनले चाया पनि जिन्दगी पर्दैन छालाका रोग लाग्दै लाग्दैन अब यो बारेमा हामीले प्रचार खै त हाम्रो योजना आयो यो बारेमा बोलेको खै त सिकेको विज्ञसँग जानु पर्यो यसको बारेमा डाक्टर बिपी तिमिलसित होइन मेरो गुरु उहाँ सबभन्दा जान्ने मलाई संसारले चाहिँ होइन यो कुरा मान्यता दियो तर हाम्रो सरकारले होइन उहाँसँग सम्पर्कै राख्दैन उहाँलाई चाहिँ के अरे अस्ति चाहिँ के अरे जर्मनीले बोलायो बेलायतले बोलायो अहिले इन्डियाले चाहिँ बोलाएर अहिले इन्डियामा हुनुहुन्छ उहाँ चाहिँ सिक्दैछ उहाँ धेरै सिपालु होइन क्यानाडाले बोलाएको छ तर हाम्रो चाहिँ स्विजरल्यान्डले बोलायो होइन अब हाम्रो चाहिँ के छ उहाँसँग संवाद गर्न पनि गाह्रो छ त्यही भएर कसरी देशको विकास हुन्छ त्यसो भएर देशको विकास त यो जडीबुटीले कति चाहिँ कमाउने भन्ने कि कति खरब 100 खरब कमाउने कि कति कमाउने होइन त्यसै गर्न सक्छ यो बारेमा चाहिँ प्रचार प्रसार नगरेको हुनाले म चाहिँ वकालत गर्ने भए पनि वकालतबाट मैले केही गर्न नसक्ने भएको हुनाले राष्ट्रलाई केही दान दिन नसक्ने भएको हुनाले कन्ट्रिब्युसन गर्न नसक्ने भएको हुनाले त्यो जडीबुटीबाट राष्ट्रलाई होइन मैले योगदान दिन सक्छु भन्ने चाहिँ मेरो पवित्र ध्येयबाट मैले यो धेरै ठाउँमा प्रचार गरेको छु र प्रचार गरेको ठाउँमा होइन धेरै राम्रो नतिजाहरू पनि होइन निस्किएको छ अनि भन्ने मलाई लाग्छ किनभने उनीहरूले चाहिँ सिप्ली गान बेचेर चाहिँ पैसा कमाएको कुरा पनि गरेछन् मलाई अमला बेचेर अनि त्यहाँ त्यो सिमलको फूल बेचेर अब यो सेतो पानीको कुरा आएको थियो नि त्यो सिमलको फूललाई सेतो पानीको रोग होइन भस्म बनाउनका लागि सेतो पानीको रोग सदाका लागि समाप्त पनि त्यही सिमलको फूलले ठिक गर्छ त्यसमा सिधै नुन मिसाउनु पर्छ सदाको लागि समाप्त गर्छ अनि कति बेचे पनि जति बेचे नि भयो एउटा महिनाले बेच्यो त 50,000 कमा मैले सिकाएर कहाँ भने के अरे शुक्ला गर्ने कि नपर सेतो पानी त धोस्तै सेतो पानीको रोग त सदाका लागि समाप्त अनि बिग्दैन जति नै बिग्छ त यो कुरा सिमलको फूल हामी गर्दैन हामी प्रचारै गर्छ सिकाउँदैन त्यसै गर्दा पुगिएर अब सिमलको फुललाई चाहिँ के अरे गर्न पर्यो सेतो पानीको रोगमा अनि औषधि हो त्यही भएर मैले अघि भने न हजुरलाई आँखाले देखेका सम्पूर्ण वनस्पति झारपात सब औषधि सब औषधि पुष्परी चाहिँ औषधि हो चाहिँ सिक्निगान पनि औषधि हो घोल्ट्याप्रे पनि हो सबै हो
1: भने सम्भावना त कति छ कति
0: नेपालमा भन्यो भने सबैले एकवटा पदहरू चढ्न सक्छ 3 करोड जनसङ्ख्याले यो भन्दा के भनौँ त्यो म कसरी इफ आई वेयर प्राइम मिनिस्टर आई वुड डु ट्याट अब डि के अरे आई वुड प्रोभाइड यदि म प्रधानमन्त्री हो म त्यो सबैलाई दिन्थे त्यो सक्ने हैसियत मसँग छ तर मलाई कसले प्रयोग गर्छ
1: हजुरले केही गर्नुभएको छ
0: मैले गरेछु मेरो चाहिँ जस्तो चाहिँ महिलालाई चाहिँ पर सरेको बेला एकदम दुख्छ नि होइन किन दुख्छ कोही त उफ्रन्छ रोज्छ नि त्यसलाई कुनै औषधिले सज्ज गर्ने कुनै औषधिले तर एउटा औषधि छ त्यो मेरो जङ्गलमा छ त्यसलाई कटफल भन्छ त्यो कटफलको बोक्रा ल्याएर कटफल कटफलको बोक्रा ल्याएर त्यसलाई चाहिँ तपाईँले थोरै चाहिँ कुटेर चिनीसँग खानु थोरै चिनी हालेर 15 मिनटमा चाहिँ ठाउँको ठाउँमा निको हुन्छ र मैले बेचेँ महिलालाई त्यस्तो भने पैसा दिनु भयो पैसा फेरि दियो तिमीले के अरे बत्तै बुझ्दैन होइन पैसा दिएपछि बल्ल बुझ्छौ भनेपछि त्यो पैसा मैले फेरि गरिब गरेर विद्यार्थीहरूलाई केटाहरूलाई कापी किन्थ्यो भने उनीहरूको लागि त्यसो भएर पिपलको चाहिँ के अरे बोक्रा पनि औषधि होइन पिपलको त्यो के अरे बरको बोक्रा पनि औषधि बरको बोक्रा पनि औषधि अनि एउटा चाहिँ छोराछोरी भएन भने मैले परेकै गराएर 4-5 बच्चा के अरे व्यक्तिहरूको त्यो बच्चा भयो 5-7 बिहा नभएको बिहा भएको छोराछोरी नभएको अनि त्यहाँ एउटा चाहिँ के अरे त्यो के अरे शिवलिङ्गी झार भन्ने हुन्छ त्यो शिवलिङ्गी झार त्यसलाई चाहिँ के अरे पुरुषको कारणले हो भने शिवलिङ्गी झार खाएपछि त बच्चा त 1-2-3 भयो
1: है शिवलिङ्गी
0: झार शिवलिङ्गी भन्ने हुन्छ त्यो पशुपतिमा बार छ यहाँ पनि एयरपोर्टमा थियो अहिले त मैले देखेको छैन त्यो खाएपछि त बच्चा त हुन्छ हुन्छ जसको चाहिँ त्यो के अरे बिर्रेमा त्यो जुन छ नि स्पम जुन छ त्यसमा चाहिँ के अरे न्यूनतम भयो भने बच्चा नहुने त हो त्यसले चाहिँ अत्यधिक बनाइदिन्छ होइन त्यो शिवलिङ्गी त्यसको नाम शिवलिङ्गी झार हो त्यसको भित्रको दानामा सानो चाहिँ लिङ्गको आकारको हुन्छ र त्यो खाएपछि त बच्चा हुन्छ र त्यो जति बेचे नि भयो पैसा पारे त हो जति बेचे
1: नि
0: भयो होइन त्यसो भएको कुराले यहाँ सबै चाहिँ त्यो झारपात भनेर हामीले हेला गरेका सबै पनि ती चाहिँ औषधि हुन् होइन अब चाहिँ के अरे आँखाले देखेका सब औषधि जस्तो अब यो हजुरलाई कतिको थाहा छ यो शिवली अब पिनासलाई चाहिँ शिवलीको चाहिँ पात ल्याएर बाफ लिएर चाहिँ सुक्नी हो भने पिनास चाहिँ समाप्त थाहा शिवली शिवली भने सानो सानो हुन्छ त्यो अनि मैले भनेको शिवलको फुल भयो यो शिवली हो यसले चाहिँ जस्तो छिकै पनि होइन के अरे पिनासलाई चाहिँ समाप्त पार्छ होइन अब यो कुरा हामीले कहाँ प्रचार गर्ने होइन अनि त्यसपछि गएर अनि हस्पिटल मात्रै बनाउने कुरा लाग्यो हस्पिटलमा त धेरै हस्पिटल बनाउनु पर्छ भन्ने छैन अनि यो हस्पिटललाई त यसले चाहिँ कुराले गर्छ जस्तो उदाहरणको लागि अब बच्चा के अरे खस बच्चा जन्मियो होइन अब साल खसेन भने एकदम सजिलो छ होइन महिलाहरूलाई के सजिलो छ यस्तो भयो भने काहीँ दकुनु पर्ने त्यो जुन चाहिँ मैले अघि भने अपमार्ग त्यो अपमार्गको पञ्चाङ्ग भनेको जरा सबै सबै निकाल्ने त्यसलाई जहाँ चाहिँ महिलाको धाडमा बाँधिदिनुपर्छ होइन बाँधिएपछि 10 मिनटमा साल खस्छ तर साल खसेपछि के छ भने त्यो जुन चाहिँ अपमार्ग छ त्यसलाई थाल्नुपर्छ झिकेर क्या फेरि त्यो त्यहीँ राखिराखे त्यसले फेरि तान्छ त्यो साललाई तान्छ क्या त्यसो भएको र त्यो छाल झरेपछि सर्ने अनि त्यसलाई उता अपमार्गलाई लडेर फालिदिने त्यो त यो जानेपछि त सकियो कति ठुलो ज्ञान छ त यो कसले सिक्ने कसले चाहिँ प्रचार गर्ने अहिले अहिलेका चाहिँ आयुर्वेदिकका मान्छेहरू खालि तलब खान बसिन्छ न कसैलाई सिकाउँछ न केही जानेछ अनि हामीले केही कुरा गर्यो भने चाहिँ हामीसँग चाहिँ तर्कन खोज्छ होइन म आयुर्वेदको मान्छे होइन तर मैले सिकेँ नि वेद पढेँ सिकेँ पिपल नकुश औषधिको राजा भन्यो होइन दुबलाई भने होइन अझ त्यो पलासको फुल छ नि पलासको फुल सेवन गर्ने हो भने सुगर त समाप्त त्यो पलासको फुल खस्छ त
1: त्यति धेरै ज्ञान छ हामीसँग
0: जति बेच्यो नि भयो सुगरको औषधि बनाएर बेच्यो भने त नि उहाँ के अरे त्यो अमेरिकनहरूलाई बेच्यो भयो अझ जापानमा कति छ सुगर होइन 25 करोड त सुगरको पेसेन्टहरू छ सबै गरेर उस संसार अब अमेरिकामा चाहिँ 22 लाख त चाहिँ सुगरको पेसेन्ट 25 करोड अमेरिका जापान सबै गरेर 25 करोड सुगरको पेसेन्ट छ तिनीहरू कति बिग्छ त त्यो भनेपछि यो हामीले प्रचार गरेर योजना आयोगमा बसेछ ठुल्ठुला कुरा गरेछ होइन रङ्ग र ढङ्गका कुरा गरेछन् अनि वेदलाई चाहिँ पढ्नु छैन अध्ययन गर्नु छैन अनि यो के हो त यो त यो त आउट अफ डेटेड अरे अहिले संसारमा सबै चाहिँ कुरा वेद भएको जस्तो के अरे त्यो नासाले सबै वेद हेरेर गरिदियो चन्द्रमा पठाउने के सबै वेद उनीहरूको वेदको पढाइ हुन्छ त्यो राष्ट्रपति भवन हो अझै पनि वेदको चाहिँ पाठ गरेर के अरे रिचा पढेर होम गर्छन् तर त्यो कुरा उनीहरूले प्रचार गर्दैन प्रचार गर्यो भने चाहिँ संसारभरि चाहिँ यो चाहिँ अरू सनातन वैदिक धर्म हुन्छ हामी चाहिँ बासिन्छौँ क्रिस्चियन भनेर त्यसले गर्दैन तर हामी यो बारेमा पनि प्रचार गर्दैन यही भएर चाहिँ वेद भनेको आफैमा ज्ञान हो औषधि हो वेद भनेको आफैमा डक्टर हो आफैमा हस्पिटल हो होइन यो सर्वगुण सम्पन्न महाज्ञान हो
1: हामी कार्यक्रमको अन्त्यमा छौँ अन्त्यमा केही भन्नुहुन्छ
0: होइन मैले त अघिदेखि भने मेरो सारमा के हो भन्दाखेरि वेदलाई पालना गरेर वेदलाई अध्ययन गरेर हामीले चाहिँ राम्रो काम गरेमा राम्रो काम गरेमा देश सम्पन्न समृद्ध हुन्छ र मानिसहरू जनताहरू होइन यहाँका चाहिँ व्यक्तिहरू अथवा नेताहरू सबमा चाहिँ के छ निरोगीपना आउँछ निरोगीपना आएपछि काटमार गर्दैन अनि त्यहाँबाट समृद्धिको चाहिँ होइन भाव बढ्छ त्यसपछि गएर सर्वजन हिताए सर्वजन सुखाए वेदले जो परिकल्पना गरेको छ त्यो परिपूर्ति हुन्छ अरू शास्त्रले गरेको छ नि वेदले मात्रै संसार गरेको त्यही भएर सर्वजन हिताए सर्वजन सुखाए गर्नको लागि छोराछोरीलाई आजैदेखि वेद पढाउने आफूले पनि वेद पढ्ने त्यति गर्यो भनेर जडीबुटीको महत्व वेदबाट चाहिँ यसै थाहा हुन्छ र जडीबुटीको महत्वको बारेमा जानेर व्यवहार पर्यो भने कोही मान्छे रोगी हुँदैन र देश सम्पन्न हुन्छ यही नै कुराहरू मैले अन्त्यमा राख्न चाहन्छु
1: हस् धेरै धेरै धन्यवाद छ यो समयको लागि यो अथाह ज्ञानलाई हामीले यो हाम्रो बिहानको कार्यक्रम समय सन्दर्भमा करिब करिब एक घण्टामा समेट्ने कोसिस गर्यौं यसको अझै धेरै हिसाबले हामीले व्याख्या गर्न सक्छौ हाम्रा सम्भावनाहरू समृद्धिका यात्राहरू हामी फेरि कुनै दिन फेरि जोड्नेछौ आदरणीय महेन्द्रमान व्यथित सरलाई यस्ता ज्ञानहरू हामीसँग छन् यस्ता वस्तुहरू हामीसँग छन् तर चाहिँ हामी हुन्छ नि कस्तुरीले आफ्नो नाभि नचिने जसरी होइन सुगन्ध खोज्दै हिँड्ने जस्तै हामी नेपालीहरू पनि हामीसँग भएको स्रोत र साधन प्रयोग नगरेर अरू अरू तर्फ हाम्रो ध्यान केन्द्रित भएको छ पक्कै पनि हाम्रो देश परिवेश अनुसार के को सम्भावना छ त्यो क्षेत्रमा अहिले देश संघीयतामा छ हाम्रा संघीय सरकारसँग योजना आयोग छ त्यहाँ बसेका व्यक्तित्वहरूले आफ्नो परिवेश अनुसार ठाउँ अनुसार यस्ता खालका योजनाहरू बनाउन जरूरी छ जहिले पनि हामी केही पनि सम्भावना छैन भन्दै होनहारी उहाँहरूलाई विदेशी बाध्य बनाएका छौं यसको अन्त्य हुनुपर्छ र यसरी लागू पर्नुभएका व्यक्तित्वहरूलाई राष्ट्रले चिन्नुपर्छ र यहाँप्रति हार्दिक सम्मान पनि म व्यक्त गर्दछु सरले यो समय दिनुभयो यहाँलाई धेरै धेरै धन्यवाद दिँदै भोलि फेरि हामी नयाँ विषयमा नयाँ अतिथिसित कुराकानी गर्नेछौ त्यतिन्जेलसम्मका लागि हामी सबैलाई विदा दिनुहोस् यहाँहरूको दिन शुभ रहोस् शुभ दिन।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: वाह क्या स्वादिलो माडा, खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा, अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
3: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
2: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बिचमा। प्रोप्राइटर मेघराज सुवेदी, फोन नम्बर 9860-66-642, 9860-41-081।
4: आयो है मासु, ताजा ताजा मासु दोस्त।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट्स पोखरा रत्नचोक प्रोप्राइटर शिवकुमार। सम्पर्क नम्बर 98052 67 93 97 59 50 960
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छु गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्कि हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बस्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाई स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
1: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।

0: हरेक मानिसलाई संगीतको स्वाद लिने फरक फरक चाहना हुन्छ, जसमध्ये भजन प्रेमीहरूका लागि बाबा विश्वकर्मासँग सम्बन्धित पहिलो भजन गीत बाबा विश्वकर्मा।
1: हे भगवान मन्दिर महेश्वर विष्णु अनि वर्मा,
0: प्रकाश बराइली अभिव्यक्तिको शब्द रचना अनि सुजन बराइलीको संगीत तथा परिकल्पना भित्र सुजन बराइली, राजन भुजेल र प्रतिमा विश्वकर्माको मधुर आवाज।

0: तो के हेरेर तोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9805120 50 9821 27014
3: बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिब्बे ढुङ्गा पोखरा सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुवर सम्पर्क 9811062983 9855852855 सम्झनुहोस् है बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार
4: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
5: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
4: अनि कहाँ छ छोरा यो पसल
5: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि
6: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेयर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
5: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउ
4: पोखरा दुई बिन्दवासिनी बस पार्क
5: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
4: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
5: मोबाइल नम्बर 9846059581
4: 9116175
7: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अङ्ग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टरमा
8: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि धुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
7: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ
8: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टरमा
7: सम्पर्क सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 0615746068 मोबाइल नम्बर 9856028104
8: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टर
9: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
10: वेब सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस
9: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट आइपिटिभी डिजिटल टिभी कर्पोरेट इन्टरनेट इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल अरूभन्दा फरक सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
11: contact 061-55-3050-061-58-9848.
9: For more details, visit www.wavesurfer.com.np.
12: Studio time.
13: It's 9 a.m.

नमस्कार, जहाँ संसार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्ज तयार पारेको बिहान 9 बजेको खबर संगालमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालको शुरूमा मुख्य खबरका शीर्षकहरू। आज वास्तु दिवस एवं विश्वकर्मा पर्व मनाइरहे धादिङ हो कृष्णवीरमा दुईतर्फी गाड़ी संचालन, भोटेको सिपारीमा 6150 अझै सम्पर्क विहीन। प्रतिनिधि सभाको बैठक बस्दै कांग्रेस केन्द्रीय कार्य समितिको बैठक पनि बस्दै अर्थमन्त्री डाक्टर सनी वाग्ले 3 दिने भ्रमणका लागि भारत प्रस्थान। र एसियन खेलकुदमा नेपाली महिला भलिबल टोली जापानसँग सोसेटमा पराजित। अब सुनौ पूरा समाचार। आज विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पर्व मनाइँदैछ। हरेक वर्ष असोज संक्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजा आराधना गरिन्छ। विभिन्न काल कारखानामा विश्वकर्मा भगवानको तस्विरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ। कल कारखानालाई विशेष रूपमा सजाएर श्रमिकले यो दिवस भव्यताका साथ मनाउँछन्। आजकै दिन उपयोगमा ल्याउने औजारमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रिने र राम्रो काम गर्न सकिने लगायत गुण प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ। यही विश्वासमा आज इन्जिन जडान भएका यन्त्र र गाड़ीमा समेत पूरा आराधना गर्ने गरिन्छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णवीरमा दुईतर्फी गाड़ी चल्न थालेको छ। जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ 10 र 14 गते भोटेको सी नदीमा आएको बाढ़ीका कारण सड़क भाँसिएपछि नयाँ ट्र्याक बनाएर आजदेखि गोडी चल्न थालेका हुन्। सड़क खण्डमा गए रातिदेखि नै गाड़ी आवाजात भएको र अहिले बिहानदेखि पूर्ण रूपमा सड़क सञ्चालनमा आएको धादिङ प्रहरीले जनाएको छ। हिजो कृष्णवीर नजिकै पनि अर्को पहिरो खसेर सड़क अवरूद्ध भएको थियो। त्यो पहिरो पनि पञ्चायतसँगै सड़क सञ्चालनमा आएको प्रहरीले जनाएको छ। पृथ्वी राजमार्गका विभिन्न ठाउँमा अझै पनि सड़क भाँसिने, पहिरो जाने तथा ढुङ्गा माटो खस्ने जोखिम कायम रहेकाले चालक र यात्रुलाई विशेष सावधानी अप्नाउन स्थानीय प्रशासनले आग्रह गरेको छ। विशेष गरी वर्षा भइरहेको सड़कमा वा सड़कमा पहिरो, ढुङ्गा तथा अरू अवरोध खेमा जोखिम मोलेर यात्रा नगर्न र सम्बन्धित सुरक्षाकर्मी तथा सड़क व्यवस्थापनमा खटिएका कर्मचारीको निर्देशन पालना गर्न प्रशासनले भनेको छ। सड़कको अवस्था र यातायात सञ्चालन सम्बन्धी थप जानकारीका लागि सम्बन्धित निकाय तथा सुरक्षा निकायबाट जारी हुने सूचनालाई आधार मान्न समेत प्रहरीले आग्रह गरेको छ। कृष्णवीरको सड़क सञ्चालन सँगै नारायणगढ़ मुगलिन सड़क खण्डको तुइन खोलामा चलिरहेको पहिरो रोकथामको काम तत्काल रोकेर गाड़ीहरूलाई गन्तव्यतर्फ पठाउने काम पनि शुरू भएको हामीलाई खबर प्राप्त भएको छ। भोटेको सी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 1403 पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार चितवनमा 364, नवलपरासी पूर्वमा 232, नवलपरासी पश्चिममा 222, नुवाकोटमा 202, रसुवामा 193, गोर्खामा 78, धादिङमा 72 र तनहुँमा 38 शव फेला परेका छन्। उपचारका क्रममा काठमाडौँमा 2 जनाको ज्यान गएको प्राधिकरणले जनाएको छ। हालसम्म फेला परेका शवमध्ये 105 जनाको शनाखत भइसकेको र बाँकी शवको पहिचानका लागि डीएनए परीक्षण लगायत प्रक्रिया अघि बढ़ाइएको प्राधिकरणले जनाएको छ। 6150 जना अझै सम्पर्कविहीन रहेका छन्। प्राधिकरणका अनुसार बाढ़ीपछि अहिलेसम्म 13,742 जनाको उद्धार गरिएको छ। प्रभावित क्षेत्रमा स्वास्थ्य मन्त्रालय मार्फत 150 जना परामर्शदाता परिचालन गरिएको छ। सम्पर्कविहीन नागरिकको खोजीलाई प्राथमिकतामा राखिएको प्राधिकरणको भनाइ छ। संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बैठक आज दिउँसो 1 बजे सिंहदरबारमा बस्नेछ। आजको बैठकमा सामुद्रिक जैविक विविधताको संरक्षण र दिगोपर्ण सम्बन्धी संस्थामाथि छलफल गर्ने सम्भावित कार्यसूची रहेको छ। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले संयुक्त राष्ट्र संघीय सामुद्रिक कानून सम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकार भन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोग सम्बन्धी संस्थामाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। यता नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक पनि आज बस्दैछ। ललितपुरको सानेपास्थित पार्टी केन्द्र कार्यालयमा बिहिबार दिउँसो 2 बजे बैठक बस्नेछ। बैठकमा केन्द्रीय कार्य समितिका पदाधिकारी र सदस्यहरूको सहभागिता रहने कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभएको छ। अर्थमन्त्री डाक्टर सोनिम वाग्रेले 3 दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन्। भारत सरकारको नियन्त्रणमा उनी बिहिबार बिहान 7:35 बजेको उडानमा
काठमाण्डुबाट नयाँ दिल्ली प्रस्थान गरेका हुन्। विपद पछिको पुननिर्माण लगायत दुई देशबीचको आर्थिक, राजनीतिक र कूटनीतिक विषयमा विभिन्न आयाममा सहकार्य गर्नु यस भ्रमणको मुख्य उद्देश्य रहेको छ। उहाँले आज 5 बजे भारतीय समकक्ष निर्मला सीतारमणसँग भेटघाटा गर्ने कार्यक्रम छ। शुक्रबार बिहान 9 बजे पूर्व विदेश सचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहयोग र 5 बजे भारतीय विदेश मन्त्री डाक्टर एस जयशंकरसँग भेटवार्ता गर्ने कार्यतालिका रहेको छ। एसियाली खेलकुद एसीआर अन्तर्गत महिला भलिबलको पहिलो खेलमा नेपाल आयोजक जापानसँग पराजित भएको छ। कोमाकी शहरमा रहेको पार्क एरिनामा आज भएको खेलमा नेपाल जापानसँग 3-0 सेहोज सेटमा पराजित भएको छ। जापानले पहिलो सेट 25-8, 25, दोस्रो सेट 25-12 र तेस्रो सेट 25-11 जित्यो। समूह एमा रहेको नेपालले अब भोलि इण्डोनेसियासँग खेलिन्छ। यो खेल भोलि दिउँसो 4:05 शुरू हुनेछ। प्रतियोगितामा 4 समूहमा 14 टोली सहभागी छन्। समूह ए र बीमा 3-3 र समूह सी र डीमा 4-4 टोली छन्। हरेक समूहका शीर्ष दुई टोली क्वार्टर फाइनलमा प्रवेश गर्नेछन्। जापानको नायोगामा भइरहेको 20 संस्करणको एसियाली खेलकुदको औपचारिक शुरूआत हुन 3 दिन बाँकी रहे पनि लामो समयसम्म चल्ने केही खेलका लीग चरणको खेल भने शुरू भइसकेको छ। 21 खेलमा सहभागिता जनाएको नेपालले खेल आजदेखि शुरू भएको हो। एसियाली खेलकुदमा नेपाल महिला भलिबल टोलीको यो दोस्रो सहभागिता हो। गएको संस्करणमा नेपाल पहिलो पटक सहभागी भएको थियो। अब एउटा मौसम सम्बन्धी जानकारी। आज देशभर सामान्यतया बदली रहनेछ। जलता मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशका पहाड़ी तथा तराई भूभाग, बागमती प्रदेशको तराई र गण्डकी प्रदेशको पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा कर्णालीका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। देशका पहाड़ी भूभागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ भने तराईका थोरै स्थानमा समेत मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ। राति पनि त्यसपर्छ आज मान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। त्यसै कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागका केही स्थान तथा लुम्बिनीका पहाड़ी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिमका पहाड़ी भूभागका एक दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ। यिनै खबरसँगै हामी बिहान 9 बजेको खबर सङ्गालोको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। आज वास्तु दिवस एवं विश्वकर्मा पर्व मनाइँदै धादिङको कृष्णभीरमा दुईतर्फी गाड़ी सञ्चालन। भोटेकोशी बारीमा अझै 6150 जना सम्पर्कविहीन। बैठक

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 मेगाहर्जलाई
0: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966 र इमेल गर्नको लागि radiosafalta@gmail.com।
2: अब संसार सूचना संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 मेगाहर्ज।
3: रेडियो सफलता 103.4 मेगाहर्ज।
4: मन लायो
5: आयो है मासु, ताजा ताजा मासु दोस्त।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट्स पोखरा आठ रत्नचोक प्रोप्राइटर शिवकुमार। सम्पर्क नम्बर 98052 67 93 97 56 50 960 दोस्तीटु मिट्स।
2: श्री कृष्ण गोविंद हरे मुरारी हे नाथ नारायण वासुदेव।
3: होइन न अगाडि मूर्ति छ न त केही पूजाको सामग्री छ, त्यसै के को श्री कृष्ण भनिरहेको नि।
4: अब राम्रा राम्रा देवताको मूर्ति पाउन त थाहै छैन, अनि यसै नभनेर के गर्नु त।
3: नेपाल आर्ट एन्ड मूर्ति कलामा जानु न, यसरी गर्नु पर्दैन नि।
1: हजुर, आफ्नै अर्डर बमोजिम विभिन्न देवी देवताको मूर्ति, नागको मूर्ति, बसाहा, शालिक, मन्दिरको गजुर लगायतका आकर्षक तथा कलात्मक मूर्ति होलसेल तथा खुद्रा मूल्यमा आवश्यक परे हामीलाई सम्झनुहोस्। सम्पर्क नेपाल आर्ट मूर्ति केन्द्र, पोखरा 2 नालामुख, कलाकार बाबुराम बस्ताकोटी। सम्पर्क नम्बर 98461 75 694 98191 24 8 24। आफ्ना बाबु नानीलाई विद्यालय छुट्टीको यो समयको सदुपयोग गर्दै उद्घोषण तथा नेतृत्व विकास तालिममा सहभागी गराऊ, सामाजिक परिवेशमा घुलमिल हुन सक्ने बनाऊ। अब विद्यालय विधाको सदुपयोग, रेडियो सफलता, सफलता मिडिया प्रणालीमा विद्यार्थीहरूका लागि उद्घोषण कला, भाषण कला, व्यक्तित्व र नेतृत्व विकास तालिम, साथै एसी दिएर बस्नुभएका विद्यार्थीहरूको लागि रेडियो प्रस्तुता, टेलिभिजन प्रस्तुता, आरजे विजे, साथै आम संचार र पत्रकारिता विषयमा तालिम सञ्चालन भइरहेको छ। आजै सम्पर्क गरी आफ्नो सिट सुरक्षित राख्नुहोस्। साथै विभिन्न आमा समूह, युवा क्लब र संघ संस्थामा आबद्ध व्यक्तित्वहरूका लागि विशेष प्याकेजमा प्रशिक्षण गराइन्छ। ग्रुपमा आउनेको लागि विशेष छुटको व्यवस्था, साथै यहाँकै गाउँ ठाउँमा आएर पनि तालिम प्रदान गरिन्छ। सम्पर्क सफलता मिडिया प्राइभेट लिमिटेड, पोखरा 7 मास पार, रेडियो सफलता 103.4 MHz। सम्पर्क नम्बर 0164529066, 98460008 51, 98067045। सम्झनुहोस् है, अब तपाईँको नेतृत्व, व्यक्तित्व र बोल्ने कलाको विकास रेडियो सफलतामा।
5: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
6: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रुम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौँ। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका, जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा

0: दुवैलाई हामी सहयोग गर्छौं र दिदीबहिनीहरूलाई रोजगारी दिन्छौं।
1: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्गानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्गानिक फार्म।
0: हाम्रो इन्द्रेणी अर्गानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
1: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बालबालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा आश्रय जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
0: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
1: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98560275900।
2: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
3: सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
2: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस। देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर। घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
4: कन्ट्याक्ट 0615530500, 0615589848।
2: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: हेलो हजुर सन्चै कस्तो छ हजुरलाई
1: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाउ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
1: हो त्यही पठाउ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
2: बारिस्ता बार टेन्डर सुशीले किङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
2: वर्षौंदेखि देश विदेशका पाँच तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
4: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
3: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
2: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लढुङ्गा यु एफ र श्री कम्प्लेक्सको बीचमा
5: फोन नम्बर 061-587-915
6: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 55 07 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड। यदि तपाईं वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061-553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
1: होइन ए बुढा, बिहान बिहान कहाँ हिँड्न लगाऊ?
2: घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको जाल झोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन?
1: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
3: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
4: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
5: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 061-541-984, 541-985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा। फोन नम्बर 061-525-904। स्टिल एल्युमिनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर। आउनुहोस् कक्षा 12 को एग्जाम दिएर बसेकाहरूका लागि विशेष जापानीज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेशन को नचिन्ता, जापान को जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्शपछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिंकवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस बिल्डिङको दोस्रो तला, फोन नम्बर 061-571-430, 98-560-85-843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिंकवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।
1: Studio Time.
2: It's 10 a.m.

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रेर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811478488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 धारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ स्वस्थ नागरिक बनौ।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासपारमा।
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 9840602127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
4: श्री कृष्ण गोविन्द हरे मुरारी, हे नाथ नारायण वासुदेव।
5: होइन, न अगाडि मूर्ति छ न त केही पूजाको सामग्री छ, त्यस्तै के को श्री कृष्ण भनिरहेको नि।
6: अब राम्रा राम्रा देवताको मूर्ति पाउन त थाहै छैन, अनि यसरी नभनेर के गर्नु त?
5: नेपाल आर्ट्स एन्ड मूर्ति कलामा जानु न, यसरी गर्नु पर्दैन नि।
2: हजुर, आफ्नै अर्डर बमोजिम विभिन्न देवी देवताको मूर्ति, नागको मूर्ति, बसाहा, शालिक, मन्दिरको गजुर लगायतका आकर्षक तथा कलात्मक मूर्ति होलसेल तथा खुद्रा मूल्यमा आवश्यक परे हामीलाई सम्झनुहोस्। सम्पर्क नेपाल आर्ट्स मूर्ति केन्द्र, पोखरा 2 नालामुख, कलाकार बाबुराम बस्ताकोटी। सम्पर्क नम्बर 9841775694, 9191924।

0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 0165707636 9856020325 9806535480 साथै आयल्स र पीजीका कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरी राख्नु जस्तो कता बनाएछ
2: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
2: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852120 9821
4: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्था हाच्छिउ गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि धुलो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुलो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
4: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बिहोश गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 0165747668 मोबाइल नम्बर 9856028104
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
5: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ
6: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिङ्गल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ
5: याद गर्नुहोस् कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिङ्गल सुपर फस्फेट सादा एवं जिङ्क र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण
6: तपाईलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला
5: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 0165201179

0: हेलो
1: हजुर सुन छ है कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बार टेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका पाँच तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा
4: फोन नम्बर 061-587-915
6: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
7: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
6: अनि कहाँ छ छोरा यो पसल
7: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि
8: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
7: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
6: पोखरा दुई बिन्दवासिनी बस पार्क
7: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेशनका साथ अब तपाईँहरूकै
6: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
7: मोबाइल नम्बर 9846059581
6: 9161615475
9: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज चिकन

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुन्सरा 7 चिकन बिरयानी हजुरकै सहर पोक।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: यत्रो घर बनाइयो तर घर को सुंदरता को लागि राम्रो फूलहरु पनि पाउनै गाह्रो हैन ए हजुर? हजुरलाई के चिन्तै छैन कि क्या हो घर को? म त सोचा सोचा हैरान भइसके।
2: के चिन्ता लिन्छौ? यस्तो सानो कुरामा नि 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
0: जापानीज दुबो एभरग्रीन प्लान गार्डन डिजाइन सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
3: साथै शुभ विवाह शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला गुच्छा बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स पोखरा 5-0 किलोमिटर। मोबाइल नम्बर 9856023461 9826060908।
4: Studio time.
5: It's

0: हेर्नु सांगनु बरु बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडीमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807159947 9857325575।
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफ्नै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरी

0: बेच्ने एकमात्र ठाउँ पिस्टल भेटनरी सेन्टर। अन्य सेवाहरू
1: कुकुरको भ्याक्सिनेसन,
0: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क पिस्टल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर, फोन नम्बर 0161544734, मोबाइल नम्बर 9856728744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, पिस्टल भेटनरी सेन्टर।
2: वाह, क्या स्वादिलो माडा! खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा, अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
3: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार, अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरापाटनमा पाइन्छ।
2: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी, फोन नम्बर 9846066642, 9860401।
0: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी
3: छानी।
0: नवमोडन फर्निसिङ सेन्टर पोखरा 4 मास बारमा
4: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदनल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 9840206127।
0: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
5: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
6: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
5: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
7: कन्ट्याक्ट 0615530500, 0615589848।
5: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रेर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अवश्य सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98171487488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 धारीपाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ स्वस्थ नागरिक बन।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5-0 किलोमिटर।

0: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
1: होइन के भन्छ यो रेडियाले तेल लगाता कान्छ
0: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रमसम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै फोन नम्बर 061574225 985-60-21-440 985-60-60-127 र 98038-21-440 सम्झनुहोस् है सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: বাকিলাল স্পোর্টস উদ্য বিশাল বাজার চিত্রজঙ্গা পোখরা সম্পূর্ণ কিসিম কা খেলকুদ কা সামগ্রী ওসব থাক খুদ্রা বিক্রি গরিনে ছাও বিভিন্ন দেশ কা জার্সি হরু সুপথ মূল্য মা পাইছ আপুলাই মন পরি দেশ কো জার্সি কা লাগি সমজন হোস বাকিলাল স্পোর্টস প্রোপ্রাইটার মোহন কুয়ার সম্পর্ক 9811562983 9855582855 সমজনোস হাই বাকিলাল স্পোর্টস ভক্ত বিশাল বাজার
1: आहा मेरी बुहारी कति राम्री आकाश को जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले
2: यो आकाश को जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्स का गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
1: अनि कहाँ छ छोरा यो पसल
2: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि
3: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
2: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
1: पोखरा दुई बिन्दवासिनी बस पार्क
2: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
1: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
2: मोबाइल नम्बर 9846059581
1: 9116715475
4: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग
5: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू डिनर म्याट टेबल म्याट रुम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं र यहाँ दिदीबहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदीबहिनीहरूलाई रोजगारी दिन्छौं
4: नेपालीपन नेपाली मन आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म
5: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ
4: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बालबालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा आश्रय जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम
5: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ
4: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल सम्पर्क नम्बर 9560275519

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161530904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: हेलो
3: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी ट्रेडर्समा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
5: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुनाउदी लेक साइड जाने बाटोको बीचमा, प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860390362, 9560334। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
6: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
7: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 मा एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।

0: 19,500 मा 2 वर्षको टीवी प्लस इन्टरनेट सर्भिस।
1: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टीवी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आईपीटीभी, डिजिटल टीभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
0: कन्ट्याक्ट 0615530500, 0615589848।
1: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरू का साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय ज कुन्दिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नंबर 9846066642 9860 41081।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
3: अवश्य सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद। मोबाइल नम्बर 9811877488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 धारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ स्वस्थ नागरिक बन।
1: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने
2: होइन के भन्छ यी बुढा, किन महेन्द्र पुलतिरै जानु पर्यो भने त्यसको लागि अहिले त 0 किलोमिटरमा रहेको पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोरमा गई त भइहाल्यो नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भए ल।
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह चौरासी सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 9846054635, 9864043853।

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: यदि तपाईं वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
2: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
3: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061-520-179।
4: मेरी आमै नि घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको जाल, ढोका अर्जन गर्न श्रमिक त काठ उद्योगतिर जान लागेको होइन
5: हो बुढा? हाम्रा माइत पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियौ। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
6: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 5 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
7: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क समीक्षा कास्ट उद्योग, प्रधान कार्यालय तथा बिक्री कक्ष, पोखरा 5 पर्सेन्ट चौक। फोन नम्बर 061-541-984, 541-985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 061-525-904। स्टिल आल्मुनियम मेटल उद्योग, पर्सेन्ट 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: पके हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचादी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचादीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचादी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुन चाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802120 9825 9271714
3: कुखुरा तथा पशुपालक किसानका लागि खुशीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफ्नै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ क्रिस्टल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 061-544-737 मोबाइल नम्बर 9850-28-744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर

0: हेलो
1: हजुर सन्जय कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएर विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बारटेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका पाँच तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइन्छ

0: विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
1: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
2: सारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
0: कान्तिपुर होटल ट्रेनिङ सेन्टर सुन्दरमार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्सको बिचमा।
3: फोन नम्बर 061-57-915।
4: तपाईको भोक लाग्दाको साथी मनसरताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मनसरा 7 चिकन बिरयानी हजुरकै सहर पोक।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705055007 मुलसरा ताज चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग,
2: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदीबहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदीबहिनीहरूलाई रोजगारी दिन्छौं।
1: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्गानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्गानिक फार्म।
2: हाम्रो इन्द्रेणी अर्गानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
1: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बालबालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
2: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौं।
1: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 9850-27-5909।
3: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
4: नयाँ सलफर ल्यायो, नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
3: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू को लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
5: कन्ट्याक्ट 0615553050, 0615589848।
3: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: हेर्नु साङ्लो बोरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807715947 9557325575।
0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 0165707636 9856320325 9806535480। साथै आयल्स र पीजीका कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462-89-989।
2: हेलो
3: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यता उता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी ट्रेडर्समा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुपथ मूल्यमा पाइन्छ नि।
5: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 98639-63-2, 98560-34-32। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
6: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
7: होइन के भन्छ यो रेडियाले
6: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061-574-225, 98560-21-40, 98560-60-127 र 98038-21-440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
1: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
0: अनि कहाँ छ छोरा यो पसल?
1: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
1: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउ।
0: पोखरा दुई बिन्दवासिनी बस पार्क,
1: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
0: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
1: मोबाइल नम्बर 9846059581,
0: 9116715475।
3: टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ?
4: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
3: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
5: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
4: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9802521050, 9821714।
6: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट म्यान पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट म्यान पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-5531, 9806-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 9801-77-123।
7: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5, 0 किलोमिटर।

0: साजी अहिले चलेका फिल्मका गीतहरूका सिरिजहरू छैन मलाई देखाउनुहोस् न
1: या बहिनी के गीतका सिटी मात्रै छ मसँग त अस्ति चलेको फिल्मको
2: कसरी
0: हुन सक्छ त्यस्तो यति छिटो नै बजारमा अस्ति फिल्मका भिसिडिजहरू आउँछन् र भने
1: अलि सुस्तरी भन नि मैले बाहिर भिसिडीहरू पनि

0: 忘れたきゃ。
1: テレビとプラパンチャバジャメリジャーニー南部

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लाग्यो।

0: कुखुरा तथा पशुपालक किसान का लागि खुशीको खबर। नया तथा पुराना कुखुरा पालक किसान को लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
1: कुकुरको भ्याक्सिनेसन,
0: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर, फोन नम्बर 061-544-737, मोबाइल नम्बर 98-560-28-744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98-171-87-488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बन।
4: वाह, क्या स्वादिलो माडा! खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
5: त्यसको लागि के चिन्ता बुढी? मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्वपाव भण्डार पोखरा 4 गैरापाटनमा पाइन्छ।
4: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
5: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरापाटन नवीन माध्यमिक विद्यालय ज कुन्दिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी, फोन नम्बर 98-460-66-642, 98-660-41-081। तपाईँको भोक लाग्दाको साथी मनसरताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा ताप चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: अब लेजर प्रविधि द्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाच्छु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अंग सम्बन्धी मांसपेशी दुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्?
1: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 9850-28104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: ममता ए ममता दुई कप चिया लिएर आइज त यहाँ अन्टी आउनु भएको छ
1: को हो नानी कुन स्कुलमा पढ्छौ
0: ल ल चिया राख नि भित्र जा यहाँ अस्मिता त पनि काम गर्न ल्याएकोलाई नि कसले पढाइरहन्छ
1: हेर सर त साथी भनेर हुँदैन भर्खर 12-13 वर्षको केटीलाई काम गराउँछस् पढाएकी पनि छैनस् यो बाल अपराध हो
0: अस्मिता तैँले मेरा आँखा खोलिदिइस् उसलाई म अब घरेलु कामकाजबाट मुक्त गराउँछु र पढाउँछु पनि
2: बाल श्रम रोकौ बाल श्रम धार्मिक रूपमा पाप सामाजिक रूपमा अन्याय र कानूनी रूपमा अपराध हो जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज

0: हामी जीवनभर दिन रात दुख गरेर कमाएको पैसा आफ्नो छोरा छोरीको शिक्षा दीक्षामा खर्चिन्छौ।
1: हामी सन्तानको खुसीको लागि उनीहरूका हरेक इच्छा पूरा गर्छौ।
0: तर सोच्नुहोस् त के हामीले उनीहरूलाई असल संस्कार दिनका लागि पर्याप्त समय दिएका छौ त?
1: यदि दिएका छैनौ भने हामी आफ्ना सन्तानलाई बिगारिरहेका छौ।
0: त्यसैले आफ्नो सन्तानलाई असल व्यक्ति बनाउन उसले गर्ने हरेक कार्यमा आजदेखि मेहनत गर्न सिकाऊ।
2: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भए त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गर गहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852210 5 9 2 51 27 14
3: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग
4: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू डिनर म्याट टेबल म्याट रुम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं र यहाँ दिदीबहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदीबहिनीहरूलाई रोजगारी दिन्छौं
3: नेपालीपन नेपाली मन आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म
4: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ
3: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बालबालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा आश्रय जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम
4: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ
3: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल सम्पर्क नम्बर 9856275 9
5: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस् दुबई कतार साउदी मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर कुक किचन हेल्पर वेटर सेक्युरिटी गार्ड फ्याक्ट्री वर्कर डेलिभरी बोय ड्राइभर हाउसकिपिङ हेल्पर क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस् खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड नागढुङ्गा पोखराट कास्की फोन नम्बर 061-553-071 9867-81-234 97-50-77-123 व्हाट्सएप नम्बर 9811-77-123

0: जीवन भर दिन रात दुख गरेर कमाएको पैसा आफ्ना छोरा छोरीको शिक्षा दीक्षामा खर्चिन्छौ।
1: हामी सन्तानको खुसीको लागि उनीहरूका हरेक इच्छा पूरा गर्छौ।
0: तर सोच्नुहोस् त के हामीले उनीहरूलाई असल संस्कार दिनका लागि पर्याप्त समय दिएका छौ त?
1: यदि दिएका छैनौ भने हामी आफ्ना सन्तानलाई बिगारिरहेका छौ।
0: त्यसैले आफ्नो सन्तानलाई असल व्यक्ति बनाउन उसले गर्ने हरेक कार्यमा आजदेखि मेहनत गर्न सिकाऊ।
2: जनहितका लागि रेडियो सफलता 103.4 MHz।

0: तो के रटो लाए कि अहो कति राम्रो गहना लगाए कि फेरी राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852120 51050 9821 27014

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462689।
2: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज चिकन।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505007 मलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: आहा मेरी बुहारी कति राम्री आकाश को जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
2: यो आकाश को जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्स का गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
1: अनि कहाँ छ छोरा यो पसल?
2: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
3: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
2: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
1: पोखरा 2 बिन्दवासिनी बस पार्क।
2: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
1: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
2: मोबाइल नम्बर 9846059581
1: 9165175।
4: विगत को 20 वर्ष देखि हजुरमा समर्पित
5: वेस्टफर्न ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 मा 1 वर्ष को टीवी प्लस इन्टरनेट सर्भिस, 19,500 मा 2 वर्ष को टीवी प्लस इन्टरनेट सर्भिस।
4: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पीड फाइबर इन्टरनेट र टीवी सर्भिस, देश को पूर्व देखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इन्टरनेट, आईपीटीवी, डिजिटल टीवी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टीवी सर्भिस सेवाको लागि वेब सर्फर। घर घरमा फाइबर इन्टरनेट र टीवी सर्भिस।
5: कन्ट्याक्ट 0615553050, 0615589848।
4: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: नमस्कार म सैयद जय कुमार परियार तपाईं यति बेला सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज
1: रेडियो सफलता 103.4 मेगाहर्ज
2: सुन्न मन लाग्यो

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुस्तकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुस्तकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माड़ा तितौरा अचार का साथ ही छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्य में होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथ ही माड़ा तितौरा अचार विदेश पठाउन को लगी अंतरराष्ट्रीय मापदंड अनुसार को लेबलिंग राखी पैकिंग गरिन्छ। संपर्क विश्व पाउ पोखरा चार गैर पाटन नवीन माध्यमिक विद्यालय ज कुमदिनी होम्स स्कूल को बीच में। प्रोप्राइटर मेघराज सुवेदी। फोन नंबर 98460 66 642 98460 41 081। मठ मंदिर
0: गुरुकुल
1: चैत्य गुम्बा
0: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृति का अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
0: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम। महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो हेन्डीग्राफ्ट उद्योग।
2: रेनबो हेन्डीग्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रुम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौँ। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौँ र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौँ।
0: नेपालीपन नेपाली मन आफ्नै देशमा उत्पादित अर्गानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्गानिक फार्म।
2: हाम्रो इन्द्रेणी अर्गानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौँ। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
0: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बालबालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा आश्रय जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
2: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
0: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98560 27 579।

रेडियो सफलता 103.4 मेगाहर्ट्ज।

0: हेलो
1: हजुर सधैँ कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: Barista, bartender, sushi making, Indian cooking, cook, waiter, bakery, housekeeping, front office lagayatka sampurna hotel sambandhi talim ka lagi.
4: Kantipur Hotel Training Center.
3: Varshau dekhi desh videsh ka 5 tari hotel ma karyarat chef ra manager dwara talim dine videsh ma manyata prapta antarashtriya star ko pathyakram. Sathai hostel ko byabastha pani raheko cha.
4: Tari hotel ma field visit ra field training garaine. City visit dwara skill test garai certificate dine. Tapai hamro bishwasit na safal.
3: Kantipur Hotel Training Center. सुन्दरमार्ग चुक्लाढुङ्गा UFO र थ्री कम्प्लेक्सको बिचमा
5: फोन नम्बर 061-585-9915
6: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज चिकन

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505007 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97050 55 0557 मुन्सरा ताक चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: मेरी आमै नि घर बनाउन लागेको कुरा त तराई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको जाल ढोका अर्डर गर्न श्रमिक काठ उद्योगतिर जान लागेको होइन
2: हो बुढा? हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो, त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
3: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
4: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
5: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्सियन चौक, फोन नम्बर 061-541-984-541-985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 061-525-904। स्टील एल्युमिनियम मेटल उद्योग पर्सियन 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ता को परिचय दिऊ।
6: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दोल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
6: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
6: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: घर बनाउन लागेको कुरा त सहज पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको झ्याल ढोका अर्जन गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
1: हो बुढा? हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
2: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा काष्ठ उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
3: साथै समीक्षाको रूपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क समीक्षा काष्ठ उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्साङ चौक फोन नम्बर 0161 541 984 541 985। उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा फोन नम्बर 0161 525 904। स्टिल आल्मुनियम मेटल उद्योग पर्साङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरीद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्ष सुनसादी पसल बागलुङ बस पार्क दुई पोखरा प्रोपाइटर गणेश बहादुर सुनार 0615339004 म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।

बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्पेढुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन्छ आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झन होस् बाकेलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुंवर संपर्क 98 1 1 60 62 983 98 5 50 52 855 समझनु सही बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ तपाईको भोक लाग्दाको साथी मनसराताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसराताज

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मुन्सरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड

0: वाह क्या स्वादिलो माडा खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला
1: त्यसको लागि के चिन्ता बुढी मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ
0: हजुर हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरू का साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुम्दिनी होम्स स्कुलको बीचमा प्रोप्राइटर मेघराज सुवेदी फोन नम्बर 9860606642 9860601081 नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 धारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छिउ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बस्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौ।
5: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
6: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
7: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौ र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ। बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौ र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौ।
6: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
7: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौ। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
6: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
7: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 सम्म पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
6: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 9560275900।
8: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 9840-00851।

रेडियो सफलता 103.4 मेगाहर्ट्ज।

0: साइमाई खै स्टोरी टेलिटो अझ त माइथे आउँदै होला नि अरे भेट्न मन लाग्यो हो
1: के कान्छ त्यो डालो यता ल्या त
0: ल
1: ए ऊ सोल्टीहरू पनि आइहाले नि
2: आयो हो सोल्टी नि आयो
3: रेडियो सफलता 103.4 मेगाहर्ज
4: सुन्न मन लाग्यो।

तपाईं सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज। तपाईंलाई मन पर्ने गीत सुन्नको लागि फोन गर्नुहोस् 0164 52 966।

अब सफलताको साथमा नन स्टप म्युजिक नन स्टप म्युजिक तपाईलाई मन पर्ने गीत सुन्नको लागि फोन गर्नुहोस् 061-45-966 मा सुनौ मजाले नन स्टप म्युजिक सफलताको साथमा

0: just a super beauty, koi chhara sansar mai.
1: नमस्कार म युनिक परियार तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज.

0: कल्प
1: नमस्ते म निपेश झाका अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज
2: रेडियो सफलता 103.4 मेगाहर्ज
3: सुन्न मन लाग्यो।

तपाई सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 MHz। तपाईलाई मन पर्ने गीत सुन्नको लागि फोन गर्नुहोस् 061 452 966।

0: नमस्ते, म निपेश ढाका। अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज।
1: रेडियो सफलता 103.4 मेगाहर्ज।
2: सुन्न मन लाग्यो।

0: 여자 사람만 지그잖아.
1: 눈이 좋은 이 바바 이긴 주던요 바바.
0: 아니, 아니 사회 그자하나. 라디오 사볼다 X3 팀 투플로 4 메가헤르츠.

तपाईं सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज। तपाईंलाई मन पर्ने गीत सुन्नको लागि फोन गर्नुहोस् 061 452 9663।

0: मठ मंदिर
1: गुरुकुल
0: चैत्य गुम्बा
1: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
0: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौं, जीवनलाई सार्थक पारौं।
1: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: ओम जय जगदीश हरे।
3: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
4: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुची राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
3: ए हो र, ल त्यसो भए म ढुक्क भएँ। ल
5: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रत बन्ध विवाह 84 सप्ताह एक हात लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
3: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460 54635, 98464 43853।

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो।
2: तपाईको दैनिक राशिफल रेडियो सफलता 103.4 मेगाहर्ज मा हरेक दिन बिहान 5:45 बजे सफलतामा राशिफल
3: प्रत्येक दिनको पञ्चाङ्ग राशिफल शुभ साइत शुभ लाभ अमृत बेला र राहुकाल समयको जानकारी म युवा ज्योतिषी हरिपन्तको साथमा।